0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेबाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेबाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
6: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
7: यही जेठ 30 गते शनिबारको दिन
6: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बात तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
7: यही जेठ 30 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
7: यही जेठ 30 गते शनिबारको दिन
4: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
8: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
7: यी असार पाँच गते शुक्रबारको दिन
8: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफसी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं।

0: तीर्षकहरूबाट
1: वित्तीय घोटाला अभियोगमा एकै दिन तीन अदालतमा चार मुद्दा दायर 27 अर्ब 80 करोड़ बिगो दावी 86 प्रतिवादी
0: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी
1: चैते धानबालीमा घाँची मरुवा अर्थात नेक ब्लास्टको समस्या तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण उत्पादन घट्ने चिन्ता
2: मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो
0: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी थप सैन्य आक्रमण स्थगित गरिएको भनाई
1: र विश्वकप 2026 भव्य उद्घाटन मेक्सिको विजयी शुरूआत उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
6: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
0: काया कैरनमा अब खबरको सिलसिला वित्तीय घोटाला अभियोगमा शंकर समूह इन्फिनिटी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्सका संचालक लगायत विरूद्ध हिजो एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ जिल्ला अदालत काठमाडौँमा धितुपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 वटै कसुरमा मुद्दा दायर गरिएको छ जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3 अर्ब 73 करोड़ 85 लाख 24 हजार 227 धितोपत्र ऐन बमोजिम कसुरमा 1 अर्ब 14 करोड़ 86 लाख 9 हजार 900 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42 करोड़ 14 लाख 88 हजार बिगो दावी गरिएको छ तीनवटै अदालतमा गरी 27 अर्ब 80 करोड़ 86 लाख 22 हजार 127 रूपियाँ बिगो दावी गरिएको हो विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ बीमा ऐन र धितुपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता दाउलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ आशिष श्रेष्ठ सिद्धान्त झुन्झुनावाल ललितका लतिका कल्याण,

0: सुमेर शमशेर जबरा, शालिनी संगाई, सन्दीप चाचन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा दायर गरिएको छ। धितो पत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27 अर्ब 80 करोड़ बिगो दावी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बीमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 वटासम्म मुद्दा, कान्तिपुरमा खबर छ।
1: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले अहिलेसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 वटा विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनैतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधारपत्र तयार गर्न मन्त्री परिषद, संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र पालिका तह, निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसैबीच देशमा बहुदलीय व्यवस्था पुनस्थापना पछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेहरूको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्वत 2062-63 राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार अहिलेसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 आयोगमा स्वयं उपस्थित भई अनलाइन तथा हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीहरूले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनैतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्त पाएका व्यक्तिले भने अहिलेसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आजको गोर्खापत्रमा खबर छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टी चेतावनी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका थिए। प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको हिजो जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिनुभएको हो। यो नैतिक आँट र उचाइ म प्रति औंला ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भन्नुभयो, तपाईहरूको काण्डबारे हामी अनभिज्ञ छौं र उहाँले आफूमाथि औंला ठड्याउने सांसदहरूलाई कार्यवाहीको चेतावनी समेत दिनुभयो। आफूमाथि लागेको करका दर हेरफेरका आरोपको प्रतिवाद गर्दै उहाँले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गर्नुभयो। यसैबीच सत्तारूढ़ सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बजेटको सैद्धान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत नागरिक खुशी भएका छन् भन्ने प्रश्न गर्नुभएको छ। उहाँले बैंकर खुशी भएको भए किन बैंकमा निक्षेप जम्मा भएको छ, किन कोही ऋण लिन तयार भइरहेका छैनन् भन्दै सरकारलाई प्रश्न गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: सरकारले नेपाली नागरिकले वैधानिक रूपमै विदेशमा लगानी गर्न पाउने बाटो खुला गर्न लागेको छ। अघिल्ला सरकारले अघि बढ़ाएको विदेशमा लगानी खुला गर्ने नीतिलाई वर्तमान सरकारले टुंगोमा पुर्याउन लागेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिश कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पनि यसलाई अपनत्व लिएको थियो भने अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटमा यसलाई समावेश गर्नु भएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाएका छौं उहाँले बजेट मार्फत उल्लेख गर्नु भएको छ। बजेटपछिका कार्यक्रममा पनि मन्त्री वाग्लेले विदेशमा लगानी गर्न दिने विषयको मोडालिटी आगामी आर्थिक वर्षभित्रै बनिसक्ने बताउनु भएको छ। विगतमा पूँजी पलायनको जोखिम रोक्न नसकिने भन्दै अनुदार रहेको सरकार पछिल्ला दिनमा भने युटर्न भएको छ। सरकारले गरेको नीतिगत सुधारसँगै विज्ञहरूको सुझाव समेतले सरकार विदेशमा लगानी खुला गर्ने सन्दर्भमा उदार देखिन थालेको छ। यसका कारण नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने विद्यमान कानूनी व्यवस्था परिमार्जनका लागि सकारात्मक वातावरण बन्दै गएको खबर कारोबार दैनिकले लेखेको छ।
0: काया कैरनमा चैते धान बालीमा मरुवा रोग बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अर्ब 80 करोड़ बिगो दावी, 86 प्रतिवादी, संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी, प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वागलेको चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा 32.6 र धनगढ़ीमा 32.3 डिग्री सेल्सियस रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ। 3 दिन अघि तराईका केही ठाउँमा तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो। गैराती पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ। धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँ लगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बाघ मधेस प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसूनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसूनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जुन 12 तारीक हो, यसपालि औसत मिति आसपासमै मनसून भित्रिने मौसमविदको अनुमान छ।
1: सरकारले चैते धान बालीको उत्पादन बढ़ाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरू अर्थात नेक ब्लास्ट प्रकोपको रूपमा देखिएको छ। किसानले पुरानै जात लगाउनु र जलवायु परिवर्तनको कारणबाट यस वर्ष रोग देखिएको प्रारम्भिक अनुमान छ। चैते धान बाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढ़ेको छ। थप जानकारी सहित मदन पौड्याल।
3: विगतमा बर्खे धान बालीमा मरूवा रोग देखिनु नौलो समस्या थिएन। धानको मरूवा रोग धान बालीमा लाग्ने प्रमुख रोग हो, त्यो पनि पहाड़ी क्षेत्रमा बढ़ी देखिन्छ। मरूवा रोग धानको पातमा, डाँठमा अनि घाँटीमा लाग्छ। अहिले पहिलो पटक चैते धान बालीमा घाँटीमा रोग देखिएको हो। बाला पाक्ने बेला रोगले खेतमै बाली सर्लक्कै सुकेपछि किसान चिन्तामा परेका छन्। नार्कका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनबाट देखिएको अवस्थाबारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
4: महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80%देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौं। 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको 2 दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ।
3: बिउबाट सर्ने हानिकारक ढुसीजन्य यो रोग एक रातमै पूरै बालीमा फैलिने गर्छ। रोग फैलिन उसका लागि मौसम अनुकूल हुनुपर्छ। यस वर्ष वैशाखेता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धान बाली विज्ञले बताएका छन्।
4: यो नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
3: चैते धानमा नेक ब्लास्ट रोग चितवन, नुवाकोट, गोरखा, तनहुँ, धादिङ, लमजुङ, नवलपरासी लगायतका जिल्लामा धेरै देखिएको छ। भित्र्याउने बेलाको बाला नै सुकेपछि रोग फैलिएका क्षेत्रमा धानको उत्पादन घट्ने भएको छ। जहाँ समस्या देखिएको छ त्यहाँ अब उपचार सम्भव छैन, त्यसैले रोगको शुरूआती चरणमै किसानले समस्या पहिचान गर्न सकेमा तत्कालै सिफारिस रासायनिक विषादीको प्रयोग गर्न सल्लाह छ, अनि अर्को वर्ष जात छनौटमा ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या धेरै देखिएको प्रारम्भिक अनुमान गरिएको छ। फेरि नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे,
4: अधिकतम तापक्रम कम भयो र सापेक्षिक

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
0: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
0: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हिन्द महासागरको समुद्रको भेदमा रहेका लाखौं वर्ष पुराना ह्वेलका अवशेष वरिपरि आश्चर्यजनक रूपमा समुद्री जीवहरू फसाइरहेको वैज्ञानिक अनुसन्धानबाट खुलेको छ। दक्षिण पूर्वी हिन्द महासागरको सतहबाट 7 किलोमिटर मुनि रहेको यो क्षेत्रमा जेलीफिस ट्युबमर भंगुर तारा समुद्री काँकडी स्क्वाटा लोबस्टर निलो पानीका सीप लगायत थुप्रै जीवहरूको बसोबास रहेको अनुसन्धानमा खुलेको छ। वैज्ञानिकहरूको अनुसार यीमध्ये धेरै जीव सम्भावित रूपमा विज्ञानका लागि नयाँ प्रजाति हुन सक्छन्। यसको अहिलेसम्म कुनै अभिलेख छैन। ह्वेल मरेपछि त्यसको विशाल शरीर समुद्रको भिदमा पुग्छ र त्यहाँ रहेका जीवहरूका लागि लामो समयसम्म खाद्य स्रोत बन्दछ। यसका कारण समुद्रको भिदमा पनि विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धानकर्ता जिकुन संघका अनुसार ह्वेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रसायनले अन्य जीवका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। समुद्रको गहिरो र कठिन वातावरणका कारण यस्ता ठाउँहरूमा पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताइएको छ। अनुसन्धान टोलीले सन् 2023 समुद्री पनडुब्बी अभियानका क्रममा त्यस क्षेत्रका विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा नमूना संकलन गर्नका साथै ह्वेलको चिहानको फैलावटको नक्साङ्कन पनि गरिएको छ। टोलीले वलिन ह्वेल र अन्य प्रजातिका ह्वेलका टाउको र हड्डी सहितको अवशेष फेला पारेको जनाएको छ। सबैभन्दा पुरानो हड्डी झण्डै 53 लाख वर्ष पुरानो रहेको अनुमान गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्वपूर्ण पेट्रोलियम ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन समेत उहाँले बताउनुभयो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप लगाउनु भएको छ।
5: अब खेल खबर। फिफा विश्वकप 2026 को औपचारिक उद्घाटन मेक्सिको सिटीको ऐतिहासिक अजेटा रंगशालामा भव्य सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका बीच सम्पन्न भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षक बने। 80,000 भन्दा बढ़ी दर्शकको उपस्थितिमा

0: जित समारोहले विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सवको शुरूआत गरेको छ। उद्घाटन समारोहमा मेक्सिको प्राचीन सभ्यता, सांस्कृतिक सम्पदा तथा आधुनिक कला संस्कृति प्रस्तुत गरिएको छ। समारोहमा विश्व प्रसिद्ध गायिका साकिरा र गायक बर्ना बायले विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेका छन्। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्व इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। यसैबीच फिफा विश्वकप 2026 उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूह ए को खेलमा जुलियन क्वेन्सियोनेस र राहुल हिमेजेनेजले गोल गरे। खेलको 90 मिनटमा जुलियन क्वेन्सियोनेसले पहिलो गोल गरेका थिए। खेलको 60 मिनटमा राहुल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सेथोले सिधै रातो कार्ड पाउँदा मैदानबाट बाहिरिए। त्यसपछि 10 खेलाड़ीमा सीमित बनेको दक्षिण अफ्रिका विरूद्ध खेलको 67 मिनटमा मेक्सिकोका राहुल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। 84 मिनटमा दक्षिण अफ्रिकाका थेम्बा जोनेले भीएआर समीक्षा मार्फत रातो कार्ड पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाड़ीमा सीमित भयो। जितसँगै मेक्सिको समूह एमा महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। यस समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच अहिले बिहान 7:45 प्रतिस्पर्धा हुँदैछ।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इप्पानको आसन्न चुनावमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। आज हुने चुनावका लागि हालका उपाध्यक्ष उत्तम बलुन लामा र वर्तमान महासचिव बलराम खत्रोडा नेतृत्वमा 2 समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका कुल 132 ऋणीको नामावली सार्वजनिक भएको छ।
0: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक गाड़ी दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले जेठ 7 प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक गाड़ी दर्ता नगराउन परिवर्तन गरेसँगै दर्ता रोक्का गरिएको हो।
1: र विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जल विद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव आएको छ। कायाकैरनमा अब पालो उखानको
0: जत्रो दौरा उत्रै खल्ती।
1: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर। 27.80 करोड़ बिगो दावी, 86 प्रतिवादी।
1: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
0: चैते धानबालीमा घाँटी मरुवा अर्थात नेक ब्लास्टको समस्या। तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
1: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति। अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
0: र विश्वकप 2026 भव्य उद्घाटन, मेक्सिको विजय शुरूआत। उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। करका दर हेरफेर बारे समाचार लेख्ने पत्रकारलाई अर्थमन्त्रीले माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र आरामसँग बसेर टेलिभिजनमा विश्वकप हेर्दैछन् अनि खेल हेर्दै उनी भन्दैछन्, के खेलेको यार, यो खेलाड़ीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्यो। जिल्ला कार्यालयमा रूपान्तरण हुने प्रदेश वन निर्देशनालय हट्यो।
1: कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन। मौसम सम्बन्धी तथ्याङ्क संकलन पुनः पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती।
0: ओमानको खाडीमा अमेरिकी आक्रमण र 3 जना भारतीयको ज्यान गयो।
1: र विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको शानदार शुरूआत। 7:45 अहिले समूह एकै दक्षिण कोरिया र चक गणतन्त्र चकिया खेल्दै। हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भैरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले निर्देशनालयहरू खारेज गरी निर्देशनालयलाई जिल्ला कार्यालयमा रूपान्तरण गरिएको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले बताउनु भएको छ। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतला जिल्ला कार्यालयका रूपमा कायम गरिएको छ। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतलाई खारेज गरी प्रदेश वन निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाटै सम्पादन गरिने भएको छ। यो निर्णय साउन 1 गतेदेखि कार्यान्वयन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने उहाँको भनाइ छ। यस्तै सरकारले लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति 2083 र पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
1: लगातार वर्षासँगै आएको पहिरो र कठानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध हुन पुगेको छ। सड़क आंशिक रूपमा खुलेको एक दिनमै फेरि सड़क अवरूद्ध हुन पुगेको हो। सड़कको एक भाग भाँसिएर कर्णाली नदीतर्फ खसेपछि सवारी साधन सञ्चालन बन्द भएको कालीकोट प्रहरीले जनाएको छ। वर्षाका कारण सड़कको पर्खाल, ग्याबिन, जाली र अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाड़ीहरू अलपत्र परेका छन्। सड़कको ठूलो भाग नदीतर्फ बग्दा यातायात ठप्प हुन पुगेको छ। सड़क डिभिजन कार्यालय र सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी मर्मत तथा पुननिर्माणको तयारी थालिएको बताएका छन्। वर्षा जारी रहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन भने चुनौती रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ग्याउलीले सड़क खुलाउने कामका लागि स्काभेटर परिचालन गरिएको बताउनु भएको छ। धेरै ठाउँमा समस्या भएकाले सड़क कहिले पूर्ण रूपमा खुल्छ भनेर समय तोक्न नसकिएको भए पनि आंशिक रूपमा सड़क खुलाउने काम थालिएको बताउनु भएको छ। स्थानीयवासीले कर्णाली करिडोर जस्तो रणनीतिक महत्वको सड़क बारम्बार हुने कटान र पहिरोका कारण अवरूद्ध हुने गरेको भन्दै कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न माग गर्दै आएका छन्। दुई देश जोड्ने यो सड़कको मर्मत सम्भारमा सरकार बारम्बार चुक्ने गरेको उनीहरूको गुनासो छ।
0: कर्णाली प्रदेशका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेको छैन। यसले मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती थपिएको छ। मनसून शुरू भएसँगै बाढ़ी, पहिरो र अन्य जल तथा मौसम जन्य विपदको जोखिम बढ़िरहेका बेला कर्णाली प्रदेशका 30 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकिरहेको छैन। मौसम सम्बन्धी तथ्याङ्क संकलन र पूर्व सूचना प्रणालीको आधार मानिने यस्ता केन्द्र नहुँदा जोखिमको पूर्व आकलन तथा विपद व्यवस्थापनमा चुनौती थपिएको हो। सुर्खेतमा आयोजित मनसून पूर्व तयारी तथा विपद प्रतिकार न्यूनीकरण सम्बन्धी कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कडेलले कर्णालीका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र नरहेको जानकारी गराउनुभयो।
2: 33 वटामा चाहिँ अझै मौसम केन्द्र स्थापना हुन बाँकी छ। जल तथा मौसम विज्ञान नीतिले हरेक स्थानीय तहमा एउटा मौसम केन्द्र स्थापना गर्ने नीति लिएको छ र यो नीति कार्यान्वयन चाहिँ स्थानीय तहसँग मिलेर गर्ने भन्ने नै छ। त्यस कारणले चाहिँ अब आउने जुन बजेट छ बजेटहरूमा चाहिँ स्थानीय तहसँग हामीले पनि मिलेर अथवा उहाँहरूले हामीलाई सम्पर्क गरेर भए पनि मौसम केन्द्र तथा जल मापन केन्द्रहरू चाहिँ स्थापना गर्न जरूरी छ।
0: मौसम मापन केन्द्रको अभावले वर्षा तापक्रम हावाको गति तथा मौसम सम्बन्धी तथ्याङ्क संकलनका समस्या भइरहेको उहाँले बताउनुभयो।
2: अहिले विज्ञान तथा प्रविधिको विकाससँगै जल तथा मौसम पूर्वानुमानहरू पनि मिल्दै गइरहेको छ अनि त्यो अवस्थामा चाहिँ जल तथा मौसम सूचना जनसमुदायसम्म चाहिँ अझै जति हामीले पुर्याउनु पर्ने थियो जन अपेक्षित रूपमा चाहिँ पुगेको छैन र त्यो सूचनाहरू पुर्याउन चाहिँ स्थानीय सरकारको भूमिका आफ्नो हुन्छ र त्यस्ता कार्यक्रमहरू पनि राख्नु जरूरी छ।
0: यसले स्थानीय स्तरमा पूर्व सूचना प्रवाह र विपद पूर्व तयारीलाई समेत प्रभावित बनाएको उहाँको भनाइ छ। प्रदेश सरकारले मौसम मापन केन्द्र विहीन स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि सहयोग गर्ने कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले बताउनुभयो। 2083 सालको मनसून जन्य विपदबाट देशैभर 59,868 घर परिवारका 2,26,661 जना प्रभावित हुने अनुमान गरेको पिपल इन पिनको प्रतिबद्ध 3 परियोजनाका कर्णाली प्रदेश संयोजक उज्जवल अधिकारीले बताउनु भएको छ। मनसून जन्य विपदको प्रवाह सबैभन्दा बढ़ी लुम्बिनी प्रदेशमा 51,626 जना प्रभावित हुने अनुमान गरिएको छ। कर्णालीमा भने 13,175 जना प्रभावित हुने प्रक्षेपण गरिएको छ।
1: यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास भित्रिएको छ तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि हुन भने बाँकी नै रहेको जनाएको छ। मनसुनी गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रने गर्दछ भने यसपालि औसत मिति आसपासमै मनसून भित्रने मौसमविदहरूले अनुमान गरेका छन्। गत वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसून नेपाल भित्रिएको थियो तर चाँडै भित्रिए पनि लामो समय पूर्वी क्षेत्रमै बसेको थियो। यसै बीच देशभरको गर्मी हिजोबाट केही घटेको छ। सबैजसो तराई र मध्यपहाड़ी क्षेत्रमा पानी परेसँगै हिजो र आज केही गर्मी घटेको छ। आज पश्चिम तराईका जिल्लामा केही पानी पर्ने बताइएको छ भने आज र भोलि देशका धेरै जसो ठाउँमा सामान्यदेखि मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ। यस्तै केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने भएकाले सतर्कता अपनाउन पनि मौसमविदहरूले सुझाव दिएका छन्। पानी परेपछि गर्मी थप घट्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आज केही ठूलो पानी पर्ने र केही ठाउँमा हिमपातको पनि सम्भावना हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। लिलाई भने यो विश्राम।
3: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
4: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
3: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
3: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
5: र डडेलुले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया सम्पर्क फोन नम्बर 0484201156।
6: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
8: लाइफ विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
9: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
10: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्यो, जिल्ला कार्यालयमा रूपान्तरण, प्रदेश वन निर्देशनालय पनि हट्यो, कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णालीमा विपद जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन गरिएको छ। विपदको पूर्व तयारी, प्रतिकार र राहत प्राकृतिक तथा मानवीय विपत्तिबाट नागरिकहरूको जीवधनको सुरक्षाका लागि काम गर्न भन्दै 15 सदस्यीय प्रदेश कार्यमञ्च गठन भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव अध्यक्ष रहने गरी निर्माण हुने संरचना बमोजिम विषयगत समूहको संलग्नतामा कार्यमञ्च गठन गरिएको हो। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले असारको पहिलो हप्ताभित्रै प्रदेशको कार्यकारी समितिबाट यसलाई पारित गरिने बताउनु भएको छ।
0: कर्णालीका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेका करिब 1 दर्जन ठूला कार्यक्रमले अब निरन्तरता नपाउने भएका छन्। प्रदेशले यसपालिको नीति तथा कार्यक्रममा समावेश नगरेपछि आगामी वर्षदेखि यी कार्यक्रमहरू सञ्चालन नहुने भएका हुन्। कर्णालीमा महत्वपूर्ण मानिएको छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि सञ्चालन गरिएको बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम कटौती गरिएको छ। आर्थिक वर्ष 2076-77 शुरू गरेको भए पनि यो कार्यक्रममा 2078-79 छोरीको बैंक खातामा पैसा जम्मा हुने छाडेको थियो। चालू वर्षको नीति तथा कार्यक्रममा यस योजनालाई परिमार्जन सहित कार्यान्वयन गरिने उल्लेख गरेको भए पनि अहिले हटाइएको छ। 2076 साल साउन 1 गते यता जन्मिएका छोरीको खाता खोल्दा शुरूमा 1,000 र त्यसपछि मासिक 500 रूपियाँ जम्मा गर्ने गरी कार्यक्रम लागू समेत गरिएको थियो। 2071 साल पुसे गते तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालीकोटको खाडाचक्र नगरपालिकाका दुई छोरीको बैंक खातामा रकम जम्मा गरी खाताको कार्यक्रमको शुरूआत गर्नुभएको थियो। आर्थिक वर्ष 2076-77 3,84,00,000 र 77-78 6,00,00,000 रूपियाँ स्थानीय तह मार्फत कर्णालीका 11,415 जना छोरीको खातामा जम्मा गरिएको थियो। विद्यमान अवस्थामै कार्यान्वयनमा ल्याउँदा प्रशासनिक लागतका हिसाबले धेरै खर्चिलो भएकाले यो कार्यक्रम रोकिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अहिले सरकारले विभिन्न बाहनामा कार्यक्रम कटौती समेत गर्ने गरेको छ। यस्तै 2076 सालमै कार्यान्वयन कार्यविधि बनेको कारणले उज्यालो कार्यक्रम पनि अलपत्र परेको छ। 3 वर्षभित्र उज्यालो बनाइसक्ने लक्ष्य छ। 2076 सालदेखि कार्यान्वयनमा लैजाने गरी वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रसँग सहकार्य भएको थियो।
1: रूकुम पश्चिमको बाफीकोट गाउँपालिका 5 घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा लाग्दा एक महिलाको ज्यान गएको छ। बौडाका काडा गाउँका करिब 35 वर्षीय रमा पुरीको हिजो घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको बताइएको छ। स्थानीय रामप्रसाद केसीले घरबाट केही पर घाँस काट्न गएका बेला भिरबाट आएको ढुङ्गाले टाउकोमा लागेर उहाँको घटनास्थलमै ज्यान गएको बताउनु भएको छ। स्थानीय क्यारमेला भन्ने ठाउँमा घाँस काट्न गएका बेला भिरबाट ढुङ्गा खसेर उहाँलाई लागेको प्रहरीले जनाएको छ।
0: रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमा मृत्यु भएको छ। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ हिँडेको मिनी ट्रक गुडिरहेको अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना हुँदा सल्यानको बागसर नगरपालिका 4 दुदिलाको बोटका 47 वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको हो। निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बस्नेतको मृत्यु भएको बताउनुभयो। ट्रकमा सवारी चालक घाइते भएका छन्। माडी गाउँपालिका 1 पाल्टे स्थित बल्ले झिनुवा भित्री सड़क खण्डमा रा 1:30-45 ट्रक दुर्घटना भएको ट्रक सड़कबाट झण्डै 20 मिटर तल खसेको थियो।
1: दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5,00,000 क्युफिट काठ कटान गरिने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान गर्न थालिएको छ। डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्युफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत 64 सामुदायिक वनबाट 3,00,000 क्युफिट काठ कटान गरी संकलन गर्न थालिएको हो। डिभिजन वन कार्यालय घोराईका सूचना अधिकारी भक्तबहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्युफिट काठ र 472.50 चट्टा दाउरा कटानका लागि अनुमति लिएको बताउनु भएको छ। चौधरीले अनुमति लिएका वन समूहले अहिलेसम्म 93,000 भन्दा बढ़ी काठ र 340 चट्टा दाउरा कटानसँगै संकलन गरी घाटगद्दी समेत गरिसकेको बताउनु भएको छ। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रूखहरूलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान गर्न अनुमति दिएको दावी गरेको छ। कटानका लागि अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रूख कटान गरिसक्नुपर्ने व्यवस्था अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घाट गद्दी गर्ने काम समेत गरिरहेका जनाइएको छ। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम।
11: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौं।
5: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर्स गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415978917।
7: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 MHz।
1: माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
1: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो 7-1 हुनेछ।
0: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 9848 3 9 5 51 560 र 9 4 81 56 499।
12: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भिरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबरमा अन्तर्राष्ट्रिय खबर। हर्मज जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको मिसाइल आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले बताउनु भएको छ। अमेरिकी आक्रमणमा परेर भारतीयलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डरका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकोले पटक पटक चेतावनी दिए पनि चालक दलले बेवास्ता गरेपछि आक्रमण गरिएको जनाएको छ। फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मो जलमार्ग रहेको छ। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्गहरूमध्ये एक मानिन्छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मो जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्ष युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़ने क्रम रहेको छ। अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकोमा अहिले थप आक्रमण जारी राखेको छ।
1: खेल खबरको भेरी खबरको अन्त्यमा अब लागौं खेल खबरतर्फ। घरेलु समर्थकमा आज उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई 2-0 हराउँदै विजय शुरूआत गरेको छ। मेक्सिकोको सिटी रंगशालामा गैराती भएको समय एकको खेलमा जुलियन क्विन्योनेस र राहुल हिमेनेजले समान एक एक गोल गर्दै आज टोलले महत्वपूर्ण तीन अङ्क दिलाउनु भएको हो। खेलको शुरूआतदेखि नै हाबी भएको मेक्सिकोले नौ मिनटमा अग्रता लियो। खेलको पाँचौं मिनट अघि नै इस्राएल रेसले क्रसमा राहुल हिमेनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनबेन विलियम्सले उत्कृष्ट बचाव गर्नुभयो। तर खेलको नौ मिनटमा जुलियनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक विलियम्सको खुट्टा मुनिबाट जाली चुम्न पुग्यो। दोस्रो हाफमा दक्षिण अफ्रिकाले थप चुनौती बिहोर्नु पर्यो। खेलको साठीऔं मिनटतिर गोलतर्फ अगाडि बढ़िरहेका हिमेनेजलाई सिथोल पेनाल्टी क्षेत्रको बाहिर लड़ाएपछि रातो कार्ड पाएपछि सिथोलले मैदान छाड्दा साठीऔं मिनटमै दश खेलाड़ीमा समेत बन्न पुग्यो। एक खेलाड़ीले कम भएको दक्षिण अफ्रिकामाथि मेक्सिकोले जन दबाव बढ़ाउन सफल भयो। 67 मिनटमा मेक्सिकोले गोल गर्दै टोलीलाई अग्रता दिलायो। हिमेनेजले हेडर मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पार्नुभयो। खेलको अन्त्यतिर दुवै खेलाड़ीले एक एक खेलाड़ी गुमाउन पुगे। दक्षिण अफ्रिकाका वैकल्पिक खेलाड़ी थम्बा ज्वाने र मेक्सिकोका केन्द्रीय रक्षक सेजार मोन्टेसले रातो कार्ड पाएपछि मैदान छाड्नु पर्यो। समग्रमा यो विश्वकपको उद्घाटन खेलमै तीनजना खेलाड़ीले रातो कार्ड पाएर मैदान छाड्नु पर्यो। विश्वकपको दोस्रो खेलमा अहिले पौने आठ बजे समय एकै दक्षिण कोरिया र चक गणतन्त्र चोकिया भेट्दैछन्। यो विश्वकपमा 48 राष्ट्रले सहभागिता जनाएका छन्। जुलाई 19 सञ्चालन हुने प्रतियोगितामा कुल 104 खेल खेलाइनेछन्। यता सुर्खेतको वीरेन्द्रमा जारी 19 वर्ष मुनिको महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौं दिनको खेल सकिँदा मधेस र सुदूरपश्चिम प्रदेशले उपाधि भिडन्तको सम्भावना बलियो बनाएका छन्। सुदूरपश्चिमले घरेलु टोली कर्णाललाई 88 र मधेसले गण्डकीमाथि 3 रनको नतिजा निकाल्दै अङ्क तालिकाको शीर्ष दुईमा रहेर उपाधि भिडन्त बलियो बनाउने सम्भावना बनाएका छन्। कालोचोक मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा 5 विकेटको क्षतिमा 155 रन बनायो। कर्णालीका कप्तान कृष्णा विश्वकर्माले किफायती बलिङ गर्दै एक विकेट लिनुका साथै अन्य दुई ब्याटरलाई रन आउट गराए पनि कर्णालीले अतिरिक्त रन धेरै दिन पुग्यो। 27 अतिरिक्त रन पाएको सुदूरले कर्णाली सामु 156 रनको लक्ष्य प्रस्तुत गर्यो। 156 रनको विशाल लक्ष्य पाएको कर्णाली प्रदेशको ब्याटिङ लाइनअप सुदूरपश्चिमका बलर सामु निरीह बन्यो र धेरै बेर टिक्न सकेन। कर्णालीका कप्तान तिर्सना विश्वकर्माले 17 बलमा 18 रन र शिखा दुवाडीले 12 रन बनाउनु बाहेक अरू कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पाँचौं दिनको खेल सकिनासम्म 5 खेलमा 4 खेल जितेको सुदूरपश्चिम 8 अंकका साथ शीर्ष स्थानमा रहँदा उत्तिकै खेलमा उत्तिकै अंक जोडेको मधेस नेट रन रेटका कारण दोस्रो

0: देखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही जे 30 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
4: तपाई मात्रै चुरोट, सुर्ती, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुलर तथा दुर्व्यसनीमा फसेको सुर्ती, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
3: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यही जेठ 30 गते शनिबारको दिन
5: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 0984-40-30-82।
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582502।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाजिसै।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझिस।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया।
2: ए रामलौटन भाइ, के गर्दैछौ?
3: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
4: हजुर,
3: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
4: हस् बाबा।
2: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
3: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
2: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
3: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
2: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
3: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
2: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
3: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु। विजय सुनचाँदी पसलमा नै किन नि, त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको राशिफल लिएर तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि संखुवा सभाको रेडियो संखुवा सभाबाट हामी एकैसाथमा तपाईँसँग कुराकानी गरिरहेका छौं। भूत भविष्य अनि वर्तमान समितिको विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि हामी दुईटा नम्बरबाट प्रत्यक्ष रूपमा कुराकानी रेडियोको माध्यमद्वारा गर्नेछौ। जुन जिल्लाको जुन पालिकामा जुन गाउँमा हुनुहुन्छ तपाईँको घरमा तपाईँको हातमा मोबाइल सेट बजिरहेको छ भने तपाईँले फोन गरेर हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी भने लिन सक्नुहुनेछ। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम आउँछ। तपाईँ सुनिरहनु भएको छ तपाईँका मनमा भएका जिज्ञासाहरूको उत्तर दिँदै ज्योतिष शास्त्रमा आधारित भएर तपाईँको ज्योतिषको गणना ग्रहका गणनाहरू हामी गर्दै गर्दै गर्दै धेरै वर्षौंदेखि तपाईँको सेवा गरेका छौं। यो सेवा अन्तर्गत हामी हरेक जिल्लामा जाने क्रममा यो बेला हामी खाँदबारीमा आएका छौं। खाँदबारीमा हिजोको उपस्थिति राम्रै छ, अस्तिको उपस्थिति राम्रै छ। अस्ति एक दिन बीचमा मैले नआउनु भए भनेकाले धेरै मान्छे रोकिनु भएको रहेछ, फेरि आउनुहोस् है, अब म खाली छु भनेपछि अब हामी बस्ने दिन मैले सुरुमै पनि भनेको थिएँ, यो जेठ महिनाभरि पक्का पक्की बस्छमै भनेको थिएँ, त्यस पछाडि थाहा छैन। अब आजको भोलिको र पर्सिको उपस्थिति राम्रो भयो भने अझ थप पनि हुन सक्छ, अन्यथा हामी तपाईँहरूसँग बस्न अलि गाह्रो हुन सक्छ। त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने अब खानपारीमा जजल्ला आउन मन लागेको छ छिट्टो गरेर आउनुहोला, नभए फेरि भेट्न हुन सक्छ। भोजपुरलाई माफी चाहन्छु, दिङ्लामा आउने कुरा गरेको थिएँ, दिङ्लामा आउने सम्भावना एकदमै कमी भयो, दिङ्लामा आउन सकिएन। दिङ्लामा किन आउन सकिएन भने दिङ्लाका लगभग लगभग हामीले यहाँ नाम लिस्ट हेरेको दिङ्ला ठेगाना सडानन्द गाउँ पालिकाबाट सडानन्द गाउँपालिका अथवा नगरपालिकाबाट हामीले एड्रेस दिएर कतिजना आउनुभएको छ भन्ने हेर्दाखेरि लगभग लगभग 80-85 जनाको उपस्थित भइसकेका छ। हिजो पनि धेरै आउनु भएको छ, अहिले धेरै सडानन्दबाटै आइरहनु भएको छ र अब कार्यक्रम सुन्दै हुनुहुन्छ, गुरुदेव यतै आउनुहुन्छ अनि यतै हेरौँला भनेर बस्नु भएको छ भने आज भोलि पर्सिसम्ममा खानबारीमा पाल्नको लागि उहाँलाई पनि निमन्त्रणा अनुरोध गरे। हामी दिङ्ला चाहिँ आउन सकेन, बरु हामी एक दिन थपेर यतै बस्ने, दिङ्लाबाट धेरै फोन पनि आएन, जम्मा हिजो अस्तिमा भन्नमै लाजे मर्दो 6 वटा भन्दा फोन आएन होइन। त्यसो भएपछि अलिकति हामी आउन सकिएन, माफी चाहन्छु, हामीले भन्न त भन्यौं। अनि इटरी झापातिर पनि सम्भावना एकदम कम छ, किनभने फोन आएकै छैन। अब यहाँबाट हामी हिँड्ने दिन हामी कहाँ जान्छौँ भनेर भन्छौँ, अथवा हामी सिधै भरतपुर चितवन घरमा फर्केर यत्रो दिनको थकान एक दुई दिन मेटेर फेरि अन्त पनि हामी जाने तयारी गरिरहेका छौँ। बरु कहाँ आउनु भन्दै गर्नुहोला। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, कार्यक्रमको शुरूआती चरणमा छौँ यिनै जानकारी सहित। अब कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचर कार्यक्रम। आज मिति 2083 साल, आज जेठको 29 गते, आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 आज जुन 12 तारीक, नेपाल सम्मत 1146 रहेको छ। अनलागा रोद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष सूर्य उदयमा पवित्र दिन आज सूर्य उदयबाट हेर्दा द्वादशी रहेको छ। 27 घडी

0: चालिस होला, दिनको चार बजेर सोह्र मिनटसम्म। भरणी नक्षत्र 51:55 25:56 अतिगण्ड युग 35:55 कौलवकरण 0:22 आज आनन्द युगमा मुद्गर युग रहेको छ। आजको दिनमानको समय विशेष गरी हेर्दा आजको दिनमानको समय हामीले हेर्नै पर्छ। आजको दिनमानको समयमा 34:32 बिहान सूर्योदय 5:09 देखिएको छ भने साँझ सूर्यास्त 6:58 रहेको छ। आज प्रदोष व्रत छ। आज यता प्रदोष व्रत उता पुरुषोत्तम महिना, हिजोको व्रत कति राम्रो दिन छ। आज पनि भजन कीर्तन र मनन सबैले गर्नको लागि अनुरोध गर्छु। धेरैले मलाई भन्नुभएको छ यसपालि हामीले पनि तुलसीको मठ बनाउने होला के गर्ने होला भन्ने भन्छ। सबैले मलमासमा होइन, जेठको 2 गतेदेखि फटाफट रूपमा मठ बनाउने, यसपालिको तुलसीको दल राख्ने दिन अथवा तुलसीको दल राख्ने दिन यो असार महिनाको 11 गते बिहिबार परेको छ। आजैबाट जानकारी गराए त्यो दिन दल राख्ने हो र तुलसी सार्ने दिन चाहिँ लगभग साउन महिनाको ठ्याक्क हरिशयनी एकादशी व्रत 9 गते परेको छ। तुलसी रोप्ने दिन तर तुलसीको दल राख्ने चाहिँ 11 गते असार परेको छ। त्यसैले सबैले मठ बनाउनु भएको छैन भने घर घरमा मठ बनाउने, रातो सेतो रंगहरू लाउने, भगवानका नामहरू लेख्ने, अब यसपालि हरेक घरमा तुलसीको मठ बनाऊ, हरेक घरमा लक्ष्मीको आगमन गराउ, हाम्रो अभियानलाई साथ दिनुहोला। सबैलाई यो अनुरोध गरे। कार्यक्रम ज्योतिष तर्फको व्यवसायमा अब पालो ग्रह गोचरको। सूर्य यतिखेर वृष राशिमा रहनु भएको छ, चन्द्रमा मेष राशिमा, मंगल पनि मेष राशिमा, आजको दिन पनि मेष राशिलाई महालक्ष्मी योगी बनिरहेको छ। त्यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा रहेका छन् भने शुक्र ग्रह पनि कर्कट राशिमा छन्। शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिन्छ। अब पालो तपाईँको राशिफलको। राशिफल भन्दा पहिले फेरि पनि जानकारी गराउँछु। खानबारीमा बसाई कतिले त फेरि गुरु दिङलाई गइसक्नु भयो अरे भन्ने हल्ला भन्नुभएको रहेछ। होइन, हामी दिङला चाहिँ अब नजाने भयो, यही उपस्थित भएर हेराउनु होला। दिङलाका धेरै भक्तहरू यति आइसकेपछि आजलाई उता भेट्ने, आजलाई त हेर्ने अलिक भएन र फोन पनि एकदम कम आयो, सबै यहाँ आउनलाई हतार छ। अनि यहाँ आँखा भक्तले के भन्नुभएको छ भने दिङलाबाट धेरैमा पनि 2 घण्टामा आइहालिन्छ भन्नुभएको छ। उहाँ मलाई भेट्नलाई मकालुबाट चिचिलाबाट त मान्छे आउनु भएको छ भने दिङला नजिकै हो, त्यस हिसाबमा पनि हामी आउन सकेनौ, माफी चाहन्छौ। फेरि दिङलाबाट धेरै मान्छे भेट भयो भने, धेरै मान्छेले चाहिँ फोन गरेर नाम टिपाएर आउनुहोला भन्नुभयो भने फेरि अर्को पालि हामी सिधै खानबारी नआएर दिङला पनि जान सक्छौ। त्यसो भएको हुँदा तपाईँहरूले त्यही अनुसारले कामहरू अगाडि बढाउनु होला। अब यतै भेट्नुपर्छ, हामी खानबारीमा आज पनि रहन्छौ, भोलि पनि रहन्छौ, पर्सि पनि रहन्छौ। यो जेठ महिनाभरि भनेको पुरुषोत्तम महिनाभरि हामी खानबारीमा रहनेछौँ। है, असारमा चाहिँ ग्रह शान्ति गर्ने कि भनेको खासै ग्रह शान्ति गर्ने मान्छेको उपस्थिति भएको जस्तो लागेन मलाई। त्यसो भएको हुँदा तपाईँहरूलाई यो पनि जानकारी गराउँछु। अब तपाईँहरूले इच्छा गर्नुभयो भने आउनु, इच्छा गर्नुभयो भने हामी जबरजस्त आउन कुरो भएन। हामीले पण्डित आजसम्म चाहिँ बोलाएका छैनौँ। अब सल्लाह गर्दै गर्नुभयो, अब म गएपछि बोलाउनु भयो, त आफ्नो ठाउँमा छ, अहिलेको लागि सम्भव भएन। पछि पनि तपाईँको 5-10 घर मिलेर सबैले चिनाहरू भएको छ, सबैको ग्रह छ, म पनि गुरुलाई शान्ति गराउँथे भन्ने भयो भने तपाईँहरू सल्लाह गर्न सक्नुहुन्छ, त्यो बेला फेरि उपस्थित हुँला। आजको लागि यति जानकारी गराए। अब कार्यक्रममा राशिफलको पालो रहेको छ, अबको क्रममा तपाईँका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि उन्नति राम्रो छ। आज लग्नमा मंगल अलि रिस कडा हुन सक्छ, नरिसाउनु होला। लक्ष्मीको योग आजको दिनमा राम्रो छ। 12 शनि औषधिमा अलिकति खर्च बढ्छ, तपाईँको आमदानी सँगसँगै औषधि मूल्यवर्धन खर्च हुँदा तपाईँलाई मन भने खिन्न रहने योग छ। लामो दूरको यात्राहरूमा सहज हुन्छ, गरेका कामबाट आत्मसन्तुष्टि भने हुन सक्छ। सूर्य लग्नमा छ, आमदानी धेरै खर्च बढ़िरहन सक्छ र 12 चन्द्रमाले पनि अनावश्यक खर्चमा वृद्धि गराउँछ। धार्मिक क्षेत्रमा मन भने कमजोरी बनाउने योग छ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा अलिकति काम कुराहरू बिग्रन सक्ने योग छ। गर्दै आएका हरेक कामले तपाईँलाई साथ नदिने योग बनायो, उन्नति र प्रगतिमा पनि केही बाधाहरू आइपर्न सक्ने युग र सम्भावना भएकाले विशेष सावधानी अपनाउनु, बोल्दा विशेष ध्यान दिनु, तर शेयर बजारमा भने मनज्ञ आमदामी गर्न सकिन्छ। लग्नमा बृहस्पति उच्च छ, मान सम्मानमा वृद्धि, जागिरमा पदोन्नति, राजनैतिक अवस्थाहरू एकदम तपाईँको नाममा रहनेछ अथवा तपाईँको पक्षमा राजनीतिक सफलताको क्षण उक्लिने युग छ। मान सम्मानमा वृद्धि व्यापार व्यवसायमा भन्दा आध्यात्मिक चिन्तनमा यात्रामा रमाउने बेला राशिले देखायो। कुराहरू बिग्रिन सक्छन्, कुरा काट्नेको संख्यामा धेरै कुराहरू हुन सक्छन्, शत्रु वृद्धि रहन सक्छन्, विशेष सावधानी अपनाउनु तपाईँको उन्नति भने राम्रो छ। अलिकति कुरा काटेको संख्या वृद्धि हुँदाहुँदै एउटा झुटो आरोपको पनि सामना गर्नु पर्ला, सावधानी अपनाउनु। ओम राम राहवे नमः मन्त्र जप गर्नु शुभ हुन्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि रहन्छ, आर्थिकताका काम कार्यहरूबाट पनि सफलताको योगहरू राशि कन्यालाई देख्न सकिन्छ। प्रेममा सफलता आजको दिनमा यात्रा सुखद बन्न सक्छ, पठन पाठनमा शुभ छ, कृषि र पशु चौपायबाट मनज्ञ आमदानी गर्न सकिनेछ। बोल्ने क्षेत्रमा आजको दिन राम्रो रहनेछ, राजनैतिक रेडियो कर्मी अथवा व्यापारी अथवा कुनै पनि बोल्ने कलाहरूमा तपाईँको लागि राम्रो छ। नाचगानको क्षेत्रमा पनि सामान्य युगहरू राशिबाट वृश्चिक राशिलाई संकेत देख्न सकिन्छ। उन्नति राम्रो छ, तर आज राजनीतिमा पनि कमजोरी देखिन्छ। पशु चौपाईबाट मनज्ञ धनार्जन हुनुका साथमा प्रेममा पनि सफलता मिल्ने योग देखिएको छ। सन्तानबाट नयाँ र खुसीको समाचार सुन्न पाउँदा मन पनि हर्षित रहन सक्छ। आजको दिनमा काममा सफलता मिल्ने छ, लामो दूरको यात्राहरूबाट सहज हुन्छ, तपाईँले सोचेका कामहरूबाट पनि अलि असहज वातावरण हुँदा मन कता कता खल्लोपन रहन सक्ने योगहरू राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग देख्न सकियो, लामो दूरको यात्राहरूबाट सहज हुन्छ भने काममा पनि सफलता मिल्ने युग आजको राशिबाट संकेत देखिएको छ। कुम्भ राशिको लागि आज लग्नमा राहु पनि छन्, सामान्य घाँटी र नसाको समस्याले कहिलेकाहीँ सताउने संकेत पनि देखिएको छ। ओम राम राहवे नमः, ओम सम शनेश्वराय नमः मन्त्र जप गर्नु शुभ हुन्छ। अन्त्यमा मीन राशिको लागि व्यापार वाणिज्य कर्ममा शुभ छ, आमदामी राम्रो रहन सक्छन्, मन प्रसन्न रहनेछ, पारिवारिक रमझममा दिन व्यतीत हुनका साथसाथमा आजको दिनमा वैदेशिक यात्राको लागि शुभ छ, व्यापार व्यवसाय पनि फस्काएर जाने खालको योग आजको राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

विषयहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँग भएका विशेष कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौं। नेपालभरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनि तपाईँलाई आफ्नो बारेमा हेराउन मन लागिरहेको छ। दुईटा नम्बर तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौं। नम्बर भनिदिन्छु, ध्यान दिएर टिप्नु है, 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा रहेर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। तपाईँ यो दुईटा नम्बरमा फोन गर्नुहोला, तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी फोनबाट रहनेछ। खानपारी, शंखवस्तबारा, भोजपुर, दिङ्ला साइट, सडानन्द साइट, अरूपालिका साइट होइन, नेपाल

0: धेरै भक्तहरू आउनु भएको छ, सदानन्दबाट पनि, अरूबाट पनि मान्छे कोही कोही आउनु भएको छ। सुरु सुरु दिन त भोजपुर बजारबाट पनि आउनुभयो। अब हामी भोजपुर बजारमा पहिले पनि आएका थियौं, त्यहाँ भेट्न नपाउने सज्जनहरूले यहाँ पनि आउनु भएको छ। जे होस्, माया मजाले गर्नु भएको छ, शङ्कर सबैबाट सबैको माया स्नेह प्राप्त भइरहेको छ। तपाईँहरू पनि चिन्ह हराउन छ, चिन्ह बनाउन छ भने आउनुहोला, सम्भव भएसम्म हामी तपाईँको सेवा गर्छौं। र अहिले भने कोही जिज्ञासु लाइनमा आइसक्नु भएको, मलाई इशारा प्राप्त छ, म उहाँसँग कुराकानी गर्छु, को हुनुहुन्छ अनि कहाँबाट हामीसँग सम्पर्क जोडिनु भएको छ। जय श्री राधे।
1: जय श्री
0: राधे। राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
1: हजुर, म यो दार्चुलादेखि, दार्चुलाको मर्मादेखि पदम विष्ट बोल्दैछु गुरु।
0: पदमजी आरामै हुनुहुन्छ? ठिकठाक छ जनलाई?
1: हजुर, एकदमै आराम छ।
0: मर्मातिर त चिसो छ है?
1: हजुर,
0: मर्मातिर त चिसो छ होइन?
1: हजुर, त्यस्तै पानी परिरहेको छ गुरु, चिसो चिसै छ भनौँ।
0: ठिक छ। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: यो रेडियो बैतडीदेखि गुरु।
0: रेडियो बैतडी दैनिक रूपमा सुन्ने गर्नुहुन्छ?
1: हजुर, एकदमै दैनिक रूपमा सुन्छु गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: हजुर, मेरै बारेमा हेर्नु भनेको गुरु,
0: साल महिना गतेसम्म भन्नु त,
1: 2050 साल।
0: 2050 साल भन्नुभयो?
1: हजुर हजुर।
0: कुन महिना?
1: असोज महिनाको 15 गते।
0: 50 सालको असोज महिनाको 15 गते के बार परेको थियो?
1: शुक्रबार गुरु, बिहानको 7:30 जता डाक्टर जिल्लामा गुरु।
0: बिहानको 7:30
1: हजुर, दार्चुला जिल्लामा
0: 7:30 बिहान दार्चुला। रेडियो दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ सुन्ने गर्नुहुन्छ?
1: हजुर हजुर, भेरीको बेला दैनिक रूपमा सुनिन्छ गुरु।
0: आज हामी कहाँबाट कार्यक्रम सञ्चालन गरिरहेका छौँ थाहा छ?
1: हजुर हजुर, त्यो भोजपुरबाट होइन गुरु,
0: भोजपुर होइन, शङ्कुवा सभा जिल्ला,
1: शङ्कुवा सभा जिल्लाबाट।
0: ठिक छ। रेवतीको पहिलो पाउबाट नाम आउँछ तपाईँको, 50 सालको असोजको 15 गते शुक्रबार 7:30 है।
1: हजुर।
0: राशिको नाम देवराज नाम आउँछ, तपाईँको राशि मिन राशि हुन्छ, लग्नमा बृहस्पति, असाध्य राम्रो छ, भाग्यमानी मान्छे, अध्ययन अध्यापनमा राम्रो छ, तर बिचमा के गर्नु, पारिवारिक अवस्थाले पढाइमा बिग्रियो है, छोड्नु भयो पढाइ, घरको कारणले फेल भएर होइन, घरको कारणले के पढाउन सक्नु भएन कि घरभन्दा बाहिर जान सकिएन कि के भयो?
1: हजुर, त्यस्तै भयो गुरु, घरको आर्थिक अवस्था पनि त्यस्तै थियो गुरु, त्यही भएर बिचमै पढाइ छोडेर
0: त्यस्तै खालको देखिन्छ। धनस्थानमा मङ्गल छ, वैवाहिक जीवन राम्रै हुन्छ, नराम्रो हुँदैन, दाजुभाइसँग कुरो मिल्दैन। अहिले तपाईँको उमेरमा नराम्रो ग्रहहरू केही पनि छैनन्, एकचोटि राम्ररी नवग्रहको शान्तिहरू गर्नु, नवग्रहका पूजापाठहरू गर्नु राम्रो हुन्छ। 27 वर्षदेखि 31 सम्म दाजुभाइसँग झगडा पर्ने, अंशमा विवाद पर्ने केही भयो?
1: हजुर, त्यस्तो त खोइ भएन गुरु, कहिले काहीँ त्यस्तै हुन्छ, कुरोहरू नमिल्ने, यताउति भइरहन्छ,
0: कुरो मिल्दैन, तर अंशमा चाहिँ झगडा परे होइन, अंश लाग्यो,
1: अंश के अंश भागबन्ड भइसक्यो गुरु,
0: केही न केही मनमुटाव वृद्धि भएन, त्यसमा कष्ट धेरै
1: थोरै भयो गुरु, त्यस्तो धेरै
0: ठिकै छ। त्यस्तो तपाईँलाई अहिले चाहिँ नराम्रो ग्रह छैन, आतिनु पर्दैन, तपाईँले गर्न खोजेका कामहरू सकारात्मक हुन्छन्, तर एकचोटि घरमा रुद्री पूजा, चण्डी पूजा, हवन, ग्रह पूजा होइन, यसो गरेर कम्तीमा 3 जना ब्राह्मण बोलाएर घरमा पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: हाम्रातिर त त्यस्ता गुरुहरू पनि छैनन् गुरु, माछा मासु यताउति सुरट बिँडीहरू खाने गुरुहरू भेटिन्छन् गुरु, के गर्नु
0: हो र, सबै खानुहुन्छ?
1: सबै अब माछा मासुहरू त्यो यो खाने कुरो हामी त खानै पर्छ, अब तिमीहरू जे भने पनि हामी त पहिलेदेखि खाएकै हौ, तर खान्छौ भनेर भन्छन् गुरु, के गर्नु,
0: बर्बाद हो, बर्बाद हो, बर्बाद हो। अब ठिक छ, अब त सकभर ब्राह्मणले मांस खानु हुँदैन होइन, शास्त्रमा लेखेको कुरा हो होइन, त्यही भएर अब ख्याल गर्नुहोला, यो ग्रह शान्तिहरू सामान्यतया गर्दै गर्नु, अब कहाँ नभए त्यही अब सकभर घरमा गर्न पाऊ, त्यस्तो धेरै ग्रह बिग्रिया भए जहाँ पनि गर्न पाइयो, तपाईँको घरमै अलिकति नकारात्मक प्रभाव नआओस् भन्नको खातिर हो होइन। ठिक छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुहोला, राम्रो हुन्छ है त।
1: हजुर, अनि यो श्रीमान श्रीमतीको सँगको सम्बन्ध कस्तो रहन्छ?
0: राम्रै छ, यहाँबाट हेर्दा नराम्रो छैन।
1: हजुर, घरको वास्तु
0: वास्तु पनि ठिक छ, भनिहाल्यो नि, तपाईँको नराम्रो पक्षमा छैन, राम्रो छ है।
1: हजुर, अनि त्यो छोराछोरीहरूको सम्बन्ध कस्तो रहन्छ?
0: अब छोराछोरीसँगको सम्बन्ध ठिकै छ, राम्रै छ, त्यस्तो नराम्रो छैन है।
1: अरू त

0: अनि मैले चाहिँ कुन चाहिँ पेसा गर्दा राम्रो होला त्यो?
1: तपाईँले जे गरेर पनि फलाम पनि फाप्छ, कृषि पनि फाप्छ, व्यापार व्यवसाय पनि फाप्छ, राम्रै छ नराम्रो छैन। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग निरन्तर कुराकानी गर्छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष कुराकानीहरू हामी जोड्ने एउटा प्रयास गरिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँगका विशेष कुराकानी भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्दै उहाँको बारेमा मनमा भएका जिज्ञासाहरूको समस्याको समाधान गर्नेछु। को हुनुहुन्छ? राधे राधे हजुर।
0: हजुर राधे राधे।
1: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? दीपक जी हरामी हुनुहुन्छ? मलाई पनि ठिकै छ। कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ दीपकजीले? रेडियो परिवर्तनबाट सुन्नुहुन्छ होइन? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
0: आज म आफ्नै बारेमा हेर्न चाहन्छु।
1: कति सालमा जन्मिनु भयो?
0: 2049 साल।
1: 2049 साल
0: हजुर, माघ महिनाको 27 गते राति,
1: 27 गते राति
0: 12:28 हजुरले नै भनिदिनु भएको थियो। त्यो 19:53 पहिला समथिङ के थियो र हजुरले भनिदिनु भएको थियो।
1: मैले भने ल ठिक छ, मैले के भनेको थिएँ, 27 गतेको राति मङ्गलबारको राति बुधबारको बिहान भन्नु है भनेको थिएँ।
0: हजुर हजुर,
1: मैले दिउँसोमा तपाईँको चिना चेक गरिदिएको थिएँ हो।
0: हजुर हो।
1: कहाँ जन्मिनु भयो, कपिल वस्तु कि अर्घाखाँची?
0: अर्घाखाँची।
1: अर्घाँची। 27 गते राति 12:28 43 घडी लगभग 47-48 पला है। राशिको नाम पबाट, पवन नाम अथवा पद्म कुमार पवित्र नाम के छ नाम?
0: तर यो मेरो चिन्हमा चाहिँ गुरु त्यो टोप नारायण राखिदिनु भएको छ गुरुहरूले।
1: अब उत्तर फाल्गुनीको तेस्रो पामा आयो, त्यो नाम त मिस्टेक हुन सक्छ। यस्तो हुन्छ क्या, अब जस्तै नि नाम उल्टो राख्ने मान्छेले त्यो जस्तै कति घण्टा कति मिनटमा तपाईँ जन्मिनु भयो त्यसलाई हिसाब गरेर घडी बरामा लाने हो होइन, त्यसलाई हामी इष्टकाल भन्छौँ क्या। अब अलि अलिअलि पढेका ज्योतिष गुरुले बुझ्ने भाषामा होइन, सूर्य उदयबाट तपाईँ जन्मेको समयसम्म कति घडी भयो भन्ने कुराको हामी हिसाब राख्छौँ। त्यो हिसाब चाहिँ तपाईँको 43 घडी आएको हो। अब बाबा गुरुहरूले चाहिँ जन्म समयबाट हिसाब गरेर त्यही बिगार्नु भयो कि त हामीलाई थाहा हुन नि त। त्यो भनेको चाहिँ 43 घडी भनेको चाहिँ त्यो दिनको 12 यस्तो हुन सक्छ बस्नु न। तपाईँको यो 27 गतेको नभएर 26 गतेको राति हो कि? मैले
0: होइन होइन, 27 गतेको चाहिँ 27 गते पक्कै हो, त्यो बुवामाले भन्नुभएको छ।
1: हजुर, 27 गते जाँदो 28 गते बिहान भन्नुभयो कि 27 गते राति? होइन,
0: 27 गते राति मङ्गलबार भनिसकेपछि त्यो 26 गते त भन्ने कुरा भएन, मङ्गलबार चाहिँ हो।
1: कहिले काहीँ के हुन्छ भने, कहिले काहीँ के हुन्छ भने 26 गतेको रातिलाई पनि पहाडतिर चाहिँ अनि 27 गते भनिदिनु भयो भने समस्या हुन्छ नि त।
0: हजुर होइन, त्यो छैन भन्ने कुरा भयो, त्यो राति चाहिँ हो, तर अब कति बेला भन्ने कुरा चाहिँ त्यो समयलाई मात्र एकिङ भएन भन्ने कुरा भयो। त्यो चिनामा चाहिँ 19:53 भनेर लेख्नु भएको छ।
1: 19 घडी?
0: हजुर, 19:53।
1: अनि 19 घडी हो भने त फेरि राति होइन नि त, दिउँसो हुन्छ नि त्यसो।
0: त्यो चिनामा चाहिँ 19:53 त मैले हजुरलाई फोटोमा पनि पठाएको थिएँ।
1: मैले तपाईँलाई के भने, त्यो चिना कति बजेको बनेको छ भने भन्नु त पहिले मलाई।
0: हजुरले चाहिँ राति 12:28 जाँदाखेरि भन्नुभएको छ।
1: त्यसो भने त्यही हो, मैले हेरेको छु भने त्यहाँ जे लेखेको छ त्यसकै आधारमा हेरे हो भने तपाईँको लागि चाहिँ यहाँबाट हेर्दाखेरि के देखिन्छ भने, हामी तपाईँको लागि 2049 साल माघ महिनाको 27 गते मङ्गलबार हो।
0: हजुर हजुर,
1: मङ्गलबारको राति अनि भोलिपल्ट बुधबार बिहान हुने बेला होइन त।
0: हजुर हजुर,
1: फेरि यही बेला तपाईँको चाहिँ अलिकति अड्कियो, फेरि सफ्टवेयरले काम गरेन होला पर्नुहोस् है त। अब तपाईँको नाम चाहिँ पदम नाम आउँछ, कन्या राशि हुन्छ है। अब तपाईँको लग्न तुला आउँछ, तुला लग्न भएको मान्छे लजालु स्वभावका, ज्ञानको भण्डार धेरै भएको ज्ञानी मान्छे, पढाइमा राम्रो भएको मान्छे, तर बीचमा ठ्याक्कै 21 वर्षमा ठ्याक्कै पढाइ चेन्ज गरेर 25 वर्षसम्म अलिकति बिग्रेर बस्नुभयो भनेको काम छ, गर्नु भएन, पढ्नु भएन, अलिकति भौतारिनु भयो होइन।
0: मैले
1: हजुरलाई के भने पढाइमा राम्रो भन्ने गर्दा के हो, विश्वकर्माले पढ्न दिएन होइन, फेरि पढाइमा मन गर्नु भनेको पढाइ राम्रो भएको हो क्या। अब तपाईँले के हुन्छ भने अहिलेको अवस्थामा तपाईँको लागि चाहिँ राहु भन्ने ग्रह चलिरहेको छ, उल्का भन्ने ग्रह चलिरहेको छ। राहु उल्काले अहिले पनि पढ्न त प्रयास गर्नुहुन्छ, तर कामहरू अलिकति असफल पराउन सक्छ। तर गजकेशरी युग भएको मान्छे सधैँभरि पढ्नमा आतुरै हुन्छन्। पति पत्नी बीचको सम्बन्धमा कता कता खटपट देखिन्छ यहाँबाट हेर्दा। बिहे गर्नुभयो? बिहे राम्रो छैन?
0: बिहे त भइसक्यो, अब अहिले त ठिकै छ, राम्रै छ।
1: सकभर नबिग्रियोस्, बेला बेलामा ग्रह शान्ति गर्दै गर्नु। यही बेला राहु उल्का जस्ता ग्रह चलिरहेका छन्। तपाईँको घरको ठ्याक्कै घाम उदाउनेपट्टि फर्किँदाखेरि दाहिने हातको पछाडिपट्टि भनेको दक्षिण दक्षिणपट्टिमा चाहिँ भान्सा पूजा कोठा खाना पकाउने ठाउँ आगो बाल्ने ठाउँ के छ त्यस्तो देखियो त्यहाँबाट?
0: अहिले दाहिने हाततिर चाहिँ छैन, बरु देब्रे हाततिर भनेको उत्तरपट्टि चाहिँ छ भान्सा
1: पूजा कोठा,
0: पूजा कोठा पनि माथितिर भनेको माथिल्लो तालामा चाहिँ छ, अब पहाडको घरहरूले थाहा छँदैछ। माथिल्लो तलामा पूर्वतिर फर्किया छ खासी, त्यस्तो उत्तर दक्षिण के अरे दक्षिण तर्फ त छैन। हजुर, त्यो पहिला चाहिँ मठ थियो मन्दिर के अरे मन्दिर चाहिँ भन्छौँ के अरे हामीले दाहिने हाततिर थियो, तर अहिले चाहिँ छैन।
1: पहिले थियो?
0: हजुर।
1: ए पहिले थियो भने अब हटाउनु भयो होला पहिलेको दोषहरू देखियो। अहिले चाहिँ ग्रह शान्तिहरू गर्नु, पूजापाठहरू गर्नु राम्रै हुन्छ। बुवासँग राम्रै, आमासँग राम्रै। आमा अलिकति हड्डीको टाउको रोगी देखिन्छ, आमालाई अलिकति केहीको हड्डीहरू दुख्ने, हड्डीको नसाको भनेको दम त हुने होइन, त्यो खालको युग छ। अनि बल्ल राम्रो हुन्छ होइन। अब ग्रहको शान्तिहरू गर्दै अगाडि बढ्नु, नराम्रो छैन, राम्रै छ, आत्तिनु पर्दैन है त।
0: यो पेसा व्यवसाय हुन त म अब शिक्षण पेसामा छु, अब त्यहाँ त्यो हाम्रो चिना अनुसार चाहिँ के
1: तपाईँलाई मैले अहिले पनि भने पढाइमा सधैँ चाहिँ तपाईँ सधैँभरि पढिरहन मन लाग्ने मान्छे भनेको त्यस्तै त्यस्तै पेसा राम्रै हुन्छ। अर्को कुरो फलामको व्यवसाय पनि तपाईँको लागि राम्रो नै हुन्छ, फेन्सी आइटम पनि राम्रै हुन्छ।
0: अनि पारिवारिक सम्बन्ध त हजुरले गुआमासँगको सम्बन्ध राम्रै भन्नुभयो, दाजुभाइसँगको सम्बन्ध
1: राम्रो छ, ठिकै छ।
0: हजुर, अनि श्रीमान श्रीमती बीचमा त्यो अलिकति खरिद देख्छु भन्ने कुरा भयो,
1: सप्तम स्थानको मङ्गल मिथुनमा गएर बसेको छ, यसलाई अलिकति दोष लाग्छ क्या। जायसे नमस्ते तु नानास्त्री समागमा धेरैवटा बिहे हुन सक्छ, तपाईँसँग स्त्रीहरू अलिकति आकर्षण हुन सक्छन्। नाना रम्मी भवित त्रिसुचित्तमी केवलम अलिकति स्त्रीमा मन धेरै जान सक्छ। यो के हुन्छ भने लग्न मात्रै हेरेर भएन, मिथुन भनेको चर स्त्री दुई स्वभाव भएको राशिमा गयो, मङ्गल ग्रह यसै पनि अलिक चञ्चले ग्रह, त्यहीमाथि पनि दुई स्वभाव क्या चञ्चले, कि जाम हो त कि कोहीसँग बोलौँ भने आएको त्यो खालको कहिले काहीँ क्या, कसैले फोन गर्यो भने त्यही हुन बोलिदिन्छु भने आएको टाइपको। फेरि घरिएर तपाईँ समयमेट पनि हुनुहुन्छ, फेरि घरिएर बिगार्न सक्छ, त बिगारेको बेला बिग्रिनु सकेन। फेरि दुई स्वभाव राशिमा मङ्गल बस्नु भनेको तपाईँको मन चञ्चल स्त्रीको कारणले गर्दा हुन सक्छ। आउँछन्, फोन गर्छन्, नजिक हुन खोज्छन्, तर टाढी हुनु तपाईँको लागि राम्रो हुन्छ है त। छुट्टिन्छु राजेश। तीन अङ्क राम्रो हुन्छ, कालो रङ सेतो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छ है राधे राधे।
0: अनि मैले एउटा प्रश्न खोजेको, यो जस्तै यो हाम्रो चिनाबाट गुरु यस्तो यो जस्तै श्रीमतीको छोरी केही कुराहरू हेर्नु मिल्छ मिल्दैन गुरु?
1: श्रीमतीकोमा दाँतको रोगी हुनुहुन्छ, अलिक धेरै पटपटपटपट बोल्ने खालको बानी छ क्या, एकदम स्ट्रेट बोलिदिने क्या, कति कुरा त छोरी मान्छेले मनमा राखिदिएको राम्रो हुन्छ नि होइन, ठ्याक्क दिइहाल्ने क्या, बोलिदिने ए पछि मैले यस्तो बोल्नु हुन्छ किन बोले, राम्रै कुरा पनि कति कुरा बोल्न हुन्न नि होइन, त्यो भएर प्याट बोलिहाल्ने स्वभाव छ। किनकि सप्तम घरको मालिक भनेको मङ्गल हो, मङ्गल खरो हुन्छ, प्याटपुट बोलिहाल्छ। अर्को कुरो तपाईँको पत्नीको यहाँबाट भाग्य चाहिँ आउँदैन, स्वभाव भने त्यस्तै हुन्छ। आमाको पनि सामान्य रोगी देखाइहालेँ मैले, दाजुभाइसँग राम्रै हुन्छ। के छ अरू ठ्याक्कै सोध्नु त विशेष
0: उहाँको मैले भविष्यको कुरा छ कि अन्त त्यो जागिर पेसा व्यवसाय
1: त्यो त थाहा हुँदैन नि, त्यो त उहाँको चिना कस्तो छ भनेर थाहा हुन्छ।
0: हजुर हजुर
1: है
0: हजुर,
1: छुट्टिन्छु राजेश।
0: हजुर,
1: कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामीसँग प्रत्यक्ष रूपमा। तपाईँहरू पनि कुराकानी गर्न सक्नुहुन्छ र आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिन सक्नुहुनेछ। हामी यतिखेर खानबारीबाट छौं, यो महिना खानबारीमा रहनेछौ, धेरै दिन समय छैन, अब धेरैमा तीन दिन धेरै आउनु भने चार दिनसम्म बस्न सकिएला, त्यसपछि धेरै दिन हामी पनि लगातार चाहिँ आधा थकित पनि भइदिएको छ, छिटो भन्दा छिटो अब खानबारीमा भेट गर्न सक्नुहुनेछ, अन्यथा भेटघाट हुन सक्छ, त्यसो भएको हुँदा आउनुहोला। दिङ्लापट्टिबाट सडानन्दपट्टिबाट को को आउनुहुन्छ छिट्टो आउनुहोला, अब फोन गर्नु पर्दैन, एक दुई घण्टाको समय अलिक बढी लिएर आउनुहोला, तपाईँले हाम्रो भेटघाट रहन्छ र तपाईँले हाम्रो चिना हेर्ने काम पनि रहन्छ, सम्पर्कमा रहँदै आउनुहोला। खानबारी चाँदनी चोकमा रहेको होटल होराइजनबाट तपाईँको सेवा प्रदायक भइरहेको छ। यतिखेर नेपालभरबाट तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, छोटो विश्राम विश्राम पछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी निरन्तर छौं, तपाईँसँग रहनेछौ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने क्रममा लागिरहेका छौं। हामी विभिन्न क्षेत्रबाट समेटेर तपाईँहरूलाई चिना हेराउने चिना बनाउने कामहरू गर्छौं। पहाड़तिर चिना भनेको के हो, ग्रह हामीले पनि हेराउनुहुन्छ हुँदैन भन्ने खालका धेरै भ्रमहरू थिए रे। हामीले कार्यक्रम सञ्चालन गरिसकेपछि गुरुले रेमा चिना हेर्न थालिसकेपछि हामीले पनि चिना बनाउन थाल्यौं। अब हाम्रो समाजतिर जस्तै लिम्बूहरू हुनुहुन्छ, गुरूङहरू हुनुहुन्छ, राईहरू हुनुहुन्छ, तामाङहरू हुनुहुन्छ, होइन, हामीले त चिना कोर्नै गरेको छैनौं गुरु। हाम्रो आजसम्म चिना थिएन, हाम्रो केही भएन, हामी चाहिँ छोराछोरीको चिना कोर्न आएको भन्ने धेरै मान्छे खुसी भएर आउनु भएको छ है बुझ्नु भने हामी तपाईँको सेवामा तत्पर रहिरहेका छौं र तपाईँसँगका विशेष कुराकानी गर्ने प्रयासमा लागिरहेका छौं। तपाईँ हामी जोडिएर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। तपाईँहरू हामीलाई भेट गर्न आउँदाखेरि के गर्नु पर्यो भने रेडियोमा पनि अथवा भेट्न आउँदा पनि साल महिना गते समय बार जिल्ला सबै घरमा सोधेर लेखेर ल्याउनु भयो भने कति सजिलो हुन्छ हामीलाई खाँदबारीमा आउँदा पनि। र माटो हेर्न आउँदै हुनुहुन्छ भने चाहिँ घरको पूर्व पश्चिम उत्तर दक्षिण चारपट्टिको माटोलाई अलिक तलको खनेर माथि माथिको उठाएर होइन कम्तीमा 1 हात 1.5 हात जति तल के भन्छ त्यसलाई अलिकति खनेर तलको ओरिजिनल माटो लिएर आउनुभयो भने तपाईँको वास्तुको बारेमा हामी छर्लङ्ग पार्नेछौ। अनि रह्यो कुरा के भने चिना नमिल्ने भक्तहरू जस्तै साल महिना थाहा छ, गते पनि थाहा छैन, अथवा गते पनि थाहा छ, बार थाहा छैन, अथवा बार पनि थाहा छ, समय थाहा छैन, समय पनि आधी घण्टा 1 घण्टासम्मको कम्तीमा पक्का पक्की हो भन्ने हुन्छ, कम्तीमा खोज्न मिल्ला, खै भाडा बान्ने बेला भन्नुहुन्थ्यो भन्नुभयो भने चाहिँ नआउनु होला, दुःख पाइन्छ है। त्यस्तो भएको हुँदा तपाईँले के गर्नु भने बाख्रा बान्ने बेला, भैँसी बान्ने बेला, बिहान घाम झुल्किने बेला सम्भव हुँदैन, त्यसरी मिल्दैन पनि, आएर दुःख मात्रै हुन्छ। तपाईँ हाम्रो भेटघाट त होला, बिचरा अस्ति एक दुईजना आमाहरू दिनभरि कुरेर राष्ट्रमा त्यत्तिकै फर्किनु भएछ, मैले फेरि पनि रेडियोबाट जानकारी गराएँ। तपाईँको ओल्लो घर पल्लो घर कोही आउँदै हुनुहुन्छ भने यस्तो अरे है, समय ठ्याक्कै छैन भने हेर्न मिल्दैन अरे, दुःख मात्रै नपाउनु, कति भाडा तिरेर आउनुहुन्छ, 1000-1200 भाडा लाग्छ गुरु भन्नुहुन्छ, टाढाबाट हिँड्नुपर्छ घरमा जानलाई 2 घण्टा फेरि भन्नुहुन्छ। त्यस्तो मान्छेहरूलाई एकदम भन्छु म, समय छ, पक्का पक्की छ, आउनु होला, चिना पनि बनाउन मिल्छ, उत्तिखेर चिना पनि हेर्न मिल्छ, सबै कुरो गर्न मिल्छ, तर समय छैन भने सम्भावना एकदम कम छ। यो कुराको मैले तपाईँलाई जानकारी गराइरहेको छु। अनि अर्को कुरा के छ भने तपाईँहरू हामीलाई भेट्न आउनुहुन्छ, चिना बनाउन आउनुहुन्छ, तपाईँहरू सकभर फुल भए पनि हातमा लिएर आउनु है, फुल भए पनि लिएर आउनु होला, खाली हात सकभर आउनु हुँदैन, त्यो के भन्छ त्यसलाई सहन आउन सक्छ, लक्षण नआउन सक्छ, अलिकति गुरुकोमा जाँदा, अतिथिलाई स्वागत गर्दा, मठ मन्दिर जाँदा, कुनै पनि आफूभन्दा ठूलो मान्छेकोमा आशीर्वाद लिन जाँदा कोसली बोक्ने भन्छन् नि होइन, फुल लिएर आउनु न, धेरै पर्दैन, फलफुल पर्दैन, फेरि फलफुल माग भन्नुहुन्छ, एउटा विधि त गर्नु पर्यो भन्ने हामीले, तपाईँले फुल फल थोरै चामल के लिएर सक्नुहुन्छ आउनु होला, अनि हामीसँग भेटघाट गरौंला। खाँदबारीको बसाई अब लगभग हामी धेरै दिनदेखि निरन्तर सेवा गरिरहेका छौँ, अब 3 दिन जति चाहिँ अझै हामी बस्छौँ होला, तपाईँहरू छिटो छिटो गरेर घरको कामहरू भ्याएर आउनुहोला। मैले यहाँ आउनुभन्दा पहिले मलाई यहाँका भक्तले रेडियोबाटै गुरुदेव यसपालि पानीको झरी झरी परेको बेला आउनुभयो, झरीमा कसरी आउनु त भन्नुभएको थियो, मैले भने म आउने बेला पानी धेरै पर्दैन, झरी त्यस्तो हुँदैन है, घाम लाग्छ, दिन राम्रा हुन्छन्, चिसा दिन हुन्छन्, तर पानी धेरै पर्दैन भने म यहाँ आएको लगभग 12-15 दिन भयो, 3 दिन पानी पर्यो होला होइन, खानबारीमा शङ्खसभा भोजपुरमा त्योभन्दा धेरै परेको छैन नि, त्यसो भएको अब 1-2 दिन त पानी परि नै हाल्छ, पानी नै नपर्ने सुक्खा पार्न त भएन। त्यसो भएको त तपाईँहरू के गर्नु पर्यो भने हामीलाई भेट्न आउँदा चिनाहरू लिएर प्रत्यक्ष रूपमा भेट्न आउनुहोला शङ्खसभामा। अबको बसाई लगभग 3 दिन चाहिँ परिपक्का छ, त्यसपछि थाहा छैन है, जेठ महिना चाहिँ पक्का बस्छौ, आज पनि आउनुहोला, भोलि पनि आउनुहोला, पर्सि पनि आउनुहोला। चिना बनाउन दिनुभएको छ भने फोन गर्दै आउँदै गर्नुहोला, चिना बनाउन 2 जना भक्तहरूको चिना बाँकी छ, अरू सबैको चिना तयारी भएर लगिसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौ। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँबाट हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। हे भगवान्, जय श्री कृष्ण।
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँदेखि होला, को बोल्दै हुनुहुन्छ होला हजुर?
1: दिङ्लाबाट।
0: हजुरको शुभ नाम?
1: गोमा मगर।
0: गोमा मगर, गोमाजी अनि कहाँनिर पर्यो घर?
1: दिङ्ला सालमा।
0: सालमा भनेको खानबारी आउन कति घन्टा लाग्छ त्यहाँबाट?
1: दुई घन्टा
0: लाग्छ है। अनि यहाँ हजुरको गाउँतिरबाट भेट्न आउनु भएको छ कि छैन?
1: हजुर,
0: यहाँ कोही आउने कुरा गर्नु भएको छ कि छैन? आउनु भएको छ कि छैन तपाईँको गाउँबाट खानबारी हामीलाई भेट्न?
1: आउनु भएको छै, हाम्रो गाउँबाट चाहिँ यहाँ ठाउँबाट चाहिँ थाहा छैन, अन्तबाट चाहिँ आउनु भएको छ कि छैन थाहा नै छैन।
0: दिङ्लाबाट त आउनु भएको छ, तपाईँको गाउँबाट कोही आउनु भएको छैन भन्नु खोजे?
1: छैन।
0: अनि तपाईँ आउने कुरो भयो कि भयो नि त?
1: खै हामी त यहाँ रेडियोबाट हेर आउने भनेको।
0: ए ल ल, अहिले कसको बारेमा हेर्ने भन्नु त?
1: मेरो बहिनीको बारेमा।
0: बहिनीको बारेमा, अनि तपाईँलाई हामी खानपारी आएको थाहा थियो कि थिएन भन्नु त? कि थाहा थिएन?
1: थाहा थियो
0: घरबाट हेराउने भनेर।
1: हजुर।
0: लु त, साल महिना गर्दै समय भन्नु त?
1: 2065 साल।
0: आहा,
1: पुष महिनाको 9 गते।
0: पुष महिनाको 9 गते, के बार थियो?
1: बुधबार।
0: कति बजे?
1: 7:07
0: बिहान कि बेलुकाको?
1: बेलुका।
0: कुन जिल्लामा भयो जन्म?
1: यही दिङ्लामै।
0: दिङ्ला भनेको भोजपुर जिल्ला होइन? तपाईँको हो कि बहिनीको?
1: बहिनीको।
0: अनुराधा नक्षत्रको पहिलो पावबाट नारायणी नाम आउँछ, वृश्चिक राशि हुन्छ। अलि रिसालु छिन हो बहिनी? अलि रिस कडा हुन्छ हो?
1: रिस कडा होइन, ठिकै छ।
0: अलि रिसालु कडा, दाँत पनि बिग्रेछ है?
1: बिग्रेको छैन है।
0: दाँत किरा लागेको, भाँचेको, बाङ्गो टिङ्गो आएको, के भएको छ?
1: दाँत त्यस्तो केही भएको छैन, अलिअलि दाँत चाहिँ फुलेको मात्र छ।
0: फुलेको छ, तँ पनि त बिग्रेको हो नि, तर दाँतमा समस्या देखिन्छ। बिहिबारको व्रत बस्नु, पेटमा पनि समस्या देखिन्छ। अहिले यो बहिनीको लागि 15 वर्षसम्म उल्काको युग थियो है, अब अहिले त कति वर्ष हुनुभयो? 18 वर्ष हुनुभयो होइन?
1: हजुर,
0: 18 वर्ष हुनुभयो होइन अहिले?
1: हजुर।
0: अब यो 18 वर्षको उमेरको मान्छेलाई यतिखेर सिद्धा बुध भन्ने गरेर चलिरहेको छ, नराम्रो छैन, राम्रै छ, तर पहिले नै उल्का चलिसकेका छ है। उल्काको प्रभाव धेरै परेको छ पहिले नै। सातम राहुले गर्दा कहिले काहीँ विवाहमा दोष लाग्न सक्छ, विशेष ध्यान दिनु, पठन पाठनमा राम्रै हुन्छ। सातौं राहुको शान्ति गर्दै गुरु चन्द्रलेको पनि शान्ति गर्नु, महामृत्युञ्जय जप गराउनु, हरेक बिहिबार केराको बोटमा गएर पूजाहरू गर्ने, बिहिबारको दिन चाहिँ शुद्ध भोजन गर्ने गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: मैले
0: अहिले भने त पढाइ त राम्रै हुन्छ भनिसकेँ तपाईँले। यस्तो मान्छेले कृषि सम्बन्धी पढ्ने, अनुसन्धानत्मक गर्ने कामहरू पढ्ने, नर्सिङहरू पढ्ने, एजुकेसन फापेन, कमर्स पनि फापेन है? एजुकेसन फापेन, पढेको उन्नति हुँदैन नि। त्यही त फापेन भनिरहेको छ मैले, फापेन। यो मान्छेले पढ्नुपर्छ कि कृषि पढ्नुपर्छ कि चाहिँ नर्सिङ सम्बन्धी पढ्नुपर्छ, अरू फाप्दैन है। वैदेशिक यात्राको लागि त्यस्तो नराम्रो ग्रह छैन, राम्रो ग्रह छ। गुरु चन्द्रलेको शान्ति र बिहिबारको व्रत उपासनाहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: प्रेम सम्बन्ध कस्तो हुन्छ?
0: प्रेम सम्बन्ध सातौं राहु त कहिले काहीँ बिग्रिन्छ भनिसके मैले। विवाह गर्दाखेरि 22 वर्षतिरको समयमा राम्रो छ।
1: उसको माघी विवाह हुन्छ कि प्रेम विवाह हुन्छ?
0: प्रेम परिरहेको छ, कसरी माघी विवाह हुन्छ त? प्रेम विवाह नै हुन्छ नि। तर यस्तो हुन्छ, प्रेम विवाह पनि कस्तो हुन्छ भने, प्रेम विवाह पनि हेराएर दुईजनाको चिनारो मिलाएर गर्नु है है त। हस् हस् छुट्टिन्छु। राधे राधे।
1: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा दिङ्लाबाट राखेर गइसक्नु भएको छ। हामीसँग प्रत्यक्ष रूपमा तपाईँ पनि जोडिन सक्नुहुन्छ। खानबारीतिरबाट त फोन आउन छोड्यो, सबै मान्छे यहीँ आएर होला, धेरै आउनु भएको छ अनि भेटघाट गर्नु भएको छ। त्यही भएर चिनाव यहाँ आएर हेरेपछि के रेडियोमा फोन गर्नु पनि भन्दै हुनुहुन्थ्यो होइन। कतिलाई त रेडियोमा होइन, म त तपाईँलाई प्रत्यक्ष भेट्न भन्न पर्खेको भन्दै हुनुहुन्छ होइन। अहिले फेरि कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: जय श्री राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: म भोसीको हटाबारी सातदेखि मन परेर है।
0: कहाँदेखि भन्नुभयो?
1: भोजपुरको हटाबारी सातदेखि मन कलर आई।
0: मन कलर आई कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: रेडियो
0: लाली गुराँस। हामीसँग भेटघाट भएको छ कि छैन पहिले भोजपुर आउँदा? है के गर्नु त, समय भएन होला नि त होइन। अनि कार्यक्रम चाहिँ दैनिक रूपमा सुन्ने गर्नु भएको छ? अस्ति नै हामी भोजपुर आएको थाहा थियो, तपाईँले भेट्न आउनु भएन है, समय मिलेन होइन। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो आफ्नो बारेमा।
0: साल महिना गते समय भन्नु त?
1: 2081
0: असार महिनाको 25 गते शुक्रबार कति बजे?
1: रात 7 बजे।
0: 7 बजे?
1: हजुर।
0: ठ्याक्कै 7 बजे हो?
1: हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो?
1: भोजपुर जिल्लामा।
0: हजुरको आफ्नै हो यो?
1: हजुर।
0: राज्यको नाम चाहिँ चन्द्रमती कि चन्द्रमा? मिन राशि हुन्छ, हेराउने चलन छैन होला, मिन राशि पर्यो है। लग्नमा धनु लग्न पर्यो, धनु लग्नको मालिक बृहस्पति राम्रो छ, पढेर उन्नति प्रगति धेरै गर्ने त थियो त नि, के गर्ने? आठौँ माङ्गलिक पर्यो, आठौँ माङ्गलिक पनि निच पर्यो, निचले गर्दा रगतमा समस्या आउँछ, प्रेम धेरै पर्यो, प्रेम कहिल्यै सफल हुँदैन, जिन्दगीभरि रुनुपर्छ प्रेमको कारणले, विवाहको कारणले है। भन्दाखेरि लाज हुन्छ तपाईँलाई, धेरै 13 वर्षदेखि प्रेम गर्न थाल्नुभयो, अहिले पनि प्रेम परिरहेको छ तर सफल हुँदैन, बिहा पनि सफल हुँदैन, के भयो? प्रेम पर्दै छोड्दै छोड्दै प्रेम पर्दै छोड्दै गयो खै होइन कि छैन भनिदिनु न, नभए छ भने त छ भनिदिनु न, किन फोन गरे त नभए? मलाई मलाई फोन गरे फेरि मलाई ढाँटा त फोनै गर्नु पर्ने होइन। अब कि तपाईँले चाहिँ होइन भन्न सक्नु पर्यो, न त आठौँ माङ्गलिक छ निच छ, आजको दिनमा छैन होला नि, तर हिजो अस्ति धेरै परेर छुट्यो है, प्राय धेरै प्रेम अवश्य हुन्छ, एकजनासँग बोल्नु सामान्य रूप मानियो, तर तिन चारजनासँगै प्रेम गर्नु राम्रो होइन नि त, हो त? मेरो कुरो भनौँ, आफूभन्दा अलि वृद्ध, एकदम धेरै वृद्ध, तपाईँ 61 साले अब 40 साले 45 सालसम्म पनि प्रेम परेर छुट्यो होइन। वृद्ध पनि होइन, अलिकति एजेन्टसँग पनि प्रेम पर्यो, धेरैले झुक्याउन खोज्छन्, माङ्गलिक शान्ति गर्ने, माङ्गलिक शान्ति गर्दाखेरि प्रतिमा विवाहहरू गर्नुपर्छ, प्रतिमा विवाह, शिला विवाह, कुम्भ विवाह भनेर शास्त्रमा लेखेको हुन्छ, त्यो विवाहहरू गर्नुभयो भने वैवाहिक जीवन राम्रो हुन्छ। अहिले 21 वर्षसम्म ग्रह थियो, अबको बेला भने ग्रह सकिसकेको छ, तर माङ्गलिक त जिन्दगीभर रहने हो, पढाइमा चाहिँ साह्रै राम्रो पढाइ, भाग्यमान पढाइ थियो, तर के गर्नु, पढाइमा राहुले बिगारिको, विद्यास्थानको राहु छ, यसको राहुको कवचहरू लाउनु, राहुको शान्तिहरू गर्नु, मंगलबार व्रत बस्नु, सप्तम स्थानमा शनि सूर्यको योग छ, सप्तम स्थानको शनि सूर्यले अलिकति बाल विधवा योग हुन्छ भनेर पढ्या हो, अब आजभोलि बेलैमा त कसैको पनि बिहा हुँदैन, र पनि भोलिका दिनमा सम्बन्धहरू धेरै बिग्रिन्छन्, शान्तिहरू गर्दै पूजापाठ गर्दै गर्नु, सूर्यको उपासना गर्दै गर्नु केही कुरामा राम्रो हुन्छ है त। मैले प्रेम पनि सफल हुँदैन, बिहा पनि सफल हुँदैन, धेरै कुरामा बिग्रेको छ तपाईँको है। अरू छुट्टी राधे श्याम। वास्तुहरूको लागि राम्रै छ, परिवारको लागि राम्रै छ, विशेष गरी माङ्गलिक राहुहरूको शान्ति गर्नु राम्रो हुन्छ है त। राधे राधे भन्नु भन्नु के छ? राहुको कवचहरू लाउने, राहुहरूको शान्तिहरू गर्ने, अनि आठौँ माङ्गलिकको लागि प्रतिमा विवाहहरू गर्ने, शनि सूर्यको जपहरू गराउने भइहाल्छ, राम्रो हुन्छ है, बुझ्नुभयो? भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भएछ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्ने र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिने प्रयास गरिरहेका छौं। खाँदबारीको बसाई असाध्य सुन्दर र शान्त वातावरणमा भइरहेको छ। कतिले मलाई म्यासेज गरिरहनु भएको छ, हर्कजीले पनि कमेन्ट गर्नु भएको रहेछ, बसाई कस्तो हुँदैछ गुरुदेव काठमाडौँबाट है सम्झिरहेको छु भनेर हर्कराज राईले पनि कमेन्ट गरिरहनु भएको छ हाम्रो पात्रमा, उहाँलाई पनि विशेष आभार। बसाई राम्रो छ, गर्मी पनि छैन, जाडो पनि छैन, राम्रो वातावरणमा हामी तपाईँको साथमा यहाँ बसिरहेका छौं। सबैजनालाई खाँदबारीमा तीन दिनदेखि चार दिनभन्दा धेरै बस्ने समय भएन भन्न चाहन्छु, छिट्टै गरेर आउनुहोला। आउनु भएन भने भेट नहुन सक्छ। आजको लागि कार्यक्रममा यिनै जानकारी सहित अघि चाहन्छु। भोलिबिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोबाट रेडियो धुन तरङ्गबाट रहनेछ। आजको लागि आज्ञा दिनुहोस्। जय श्री कृष्ण।

0: रेडियो टाइगर 99.3 मेगाहर्ज गर्जन का सधैं बाजदै
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाजदै।
3: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिस। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा दक्षिण कोरिया र चेकिया बीचको पहिलो हाफ गोल रहित बराबरीमा। नेपाल खबरमा अब पूरा खबर। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको सय बुधे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको समेजगतमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाउन भनिएको छ। 50% भन्दा बढ़ी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा उल्लेख छ। त्यसै गरी समितिले चालू आर्थिक वर्षको बजेट वक्तव्य अनुसार 10 मेगावाट भन्दा कम क्षमताका 176 आयोजना कुल क्षमता 1164 मेगावाटको पहिचान गरी तिनीहरूको तत्काल पीपीए गर्नुपर्ने सुझाव समेत दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव देखिएकोले सहजीकरण गरिएको बताउनु भएको छ। उहाँका अनुसार जानकी अस्पताल नेपालगंज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड, विराट मेडिकल कलेज विराटनगर, बविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्राली भरतपुर, मल्ल फार्मास्युटिकल्स पोखरा, ताज नेपाल प्राली काठमाडौँ, डीकेएम फार्मास्युटिकल्स प्राली काठमाडौँ, श्रीजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ। भक्तपुर क्यान्सर अस्पताल, चितवन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवीर शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापी उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन पत्राचार गरिएको हो।

0: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
0: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बाल श्रम विरूद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 हरेक वर्ष जून 12 यो दिवस मनाउन शुरू गरिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि अहिले यसको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईओलोले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको नयाँ कार्यसमिति चयनका लागि चुनावी सरगर्मी बढ़ेको छ। इपानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी स्वत अध्यक्ष बन्ने निश्चित भए पनि भावी नेतृत्वको लाइनमा रहने वरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य पदका लागि 2 प्यानल चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको चुनावमा वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रको नीतिगत सुधार र इपान भिजन 2029 नारासहित यो प्यानल घोषणा गर्नुभएको छ। भ्लोन नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन आफै चुनावी मैदानमा हुनुहुन्छ भने उपाध्यक्षहरूमा उत्तर कुमार श्रेष्ठ, त्यसै गरी विक्रम विष्ट, सुशान कर्माचार्य लगायत रहनु भएको छ। विदेशको खबर। सुडानको रणनीतिक शहर एल ओवेदामा भएको ड्रोन आक्रमणमा कम्तीमा 23 जनाको ज्यान गएको छ। सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स बीच शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको हो। एएफपीका अनुसार ज्यान जाने मध्ये 2 बाल बालिका र 1 महिला पनि रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेका ट्रकसम्म भएका छन्। अल अवेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डारफर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्र बीचको मुख्य मार्गका रूपमा रहेको छ। राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। अब खेल खबर। फिफा विश्वकप 2026 समूह ए अन्तर्गतको दोस्रो खेलमा एसियाली देश दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक चेकिया मेक्सिको ग्वादालाहारा रंगशालामा खेलिरहेका छन्। पहिलो हाफ पछिको 58 मिनटमा चेकियाले दक्षिण कोरिया विरूद्ध 1 गोल गरेको छ। पहिलो हाफ पूरा हुँदासम्म दुवै टोलीबाट चेकियाले 1 गोल गर्न सफल भएको हो। दक्षिण कोरिया लगातार 12 पटक र चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकप खेलिरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परि कम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा चेकियाद्वारा दक्षिण कोरिया विरूद्ध 1 गोल प्रहार।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता। डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी। सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 502। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
3: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादि र मलखाप ल्याउनु पर्यो।
4: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
3: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादि पाइन्छ नि।
5: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
6: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 649 20 111।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन्छ सधैँ बाप सही।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9851-72681 र 9816-24650।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
3: यही जेठ 30 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही जेठ 30 गते शनिबारको दिन
2: दिइने सेवाहरू, गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
4: के रेडियो ठाउँ ठाउँकै आवाज, रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजुसँगै।
4: यो हो रेडियो टाइगर 99.2 MHz।

0: रेडियो टाइगर 90.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 10 बजेको छ।
1: केपी पोली किन्नी घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असार 5 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
3: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रोहित फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही जेठ 30 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही जेठ 30 गते शनिबारको दिन
4: सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप चाहिँ।

0: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 30 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही जेठ 30 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002।
1: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजुछन्।
3: Radio Tiger Studio Time।
4: यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्छै।
1: ए रामलौटन भाइ, के गर्दैछौ?
2: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
3: हजुर,
2: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
1: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
2: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
1: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
2: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
1: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
2: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
1: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
2: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
5: साइना मेडिकल हल भुरीगाउँ।
7: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाँच्छै।
8: Radio Tiger Studio Time.
9: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बलमिचाईबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12-13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिचाई गरेको विषय आजको प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्य गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले सांसद र संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ। त्यस्तै नेपाली कांग्रेसका भरत बहादुर खड्काले राष्ट्र र राष्ट्रियताको विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद अर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएको सूचना प्राप्त भएकोले त्यहाँ अवांछित गतिविधि हुन नहुनेमा जोड़ दिनुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले नेपाली भूमि लिम्पियादुरा लिपुलेक र कालापानी क्षेत्रको विषय कूटनैतिक माध्यमबाट समाधान खोजी नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले नेपाल भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। राप्रपाको प्रमुख सचेतक समेत रहेकी ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव पनि दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि 31 गतेदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सि आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चीनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चीनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ। यसअघि उहाँले गएको जेठ 22 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्दकालमा पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इक्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू भएको इक्पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने वहाँको भनाइ छ। कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ। अब विदेशको खबर। अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक दुई घण्टा भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतको मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको छ। 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूट एमसीआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झण्डै 1200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआईले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाको लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढ़ाएको बताएका छन्। अध्ययनका अनुसार यसको प्रभाव 12 देखि 13 वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरन्टो रंगशालामा नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 वटा खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। यस्तै बोस्निया एण्ड हर्जगोभिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वेले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा नेपाली समय अनुसार 7:15 शुरू हुनेछ। यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिसाईबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। राष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणपछि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12 देखि 13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव अझै सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै।
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहक
6: सूचना समाचार अनि मनोरंजन को साथी रेडियो टाइगर।
7: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसा 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुस्ता, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98585002।
8: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेबाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बग्नहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5 असार 3 गते दिपपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7 असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया नाम दर्ता आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके खत्तेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
9: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
10: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
11: हो, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ झैँ।

0: कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो। के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-500। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाटोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही जेठ 30 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही जेठ 30 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।

0: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
1: यही असार 6 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98-85-25-002।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 7 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजुन्छ।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
2: Radio Tiger Studio Time. यति बेला साँझको 5 बजेको छ।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही जेठ 30 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मुनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही जेठ 30 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौं। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान सर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
5: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
0: यो सन्देश बबई सिंचाई आयोजना वैदी वर्गद्वारा प्रसारित गरिएको हो।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन त सधैँ बाँच्छ।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 30 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही जेठ 30 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्ने।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कस्तै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अन्धारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। परमेश्वरको जीवित वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण प्रभुका जनहरूको सामु आज म बाँच्नको लागि तिको प्रेरणा भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर सबैजना आशित हुनुहोला। आउनुहोस् वचनलाई सविस्तार गर्नेछौ। जीवनको गुणस्तर जसले दैनिक दिनचर्यामा गहिरो अर्थ राख्छ, त्यो प्राप्त गर्नुपर्ने लक्ष्यहरू प्राप्त एउटा प्रेरणा हो। भोलिको लागि तत्पर रहनुहोस् र तपाईँले आजको दिनलाई उज्यालो दिन पाउनुहुनेछ। जब तपाईँ हिजोको दिनलाई फर्केर हेर्नुहुन्छ भने तपाईँले कालो बादलले ढाकेको ओगटेको पाउनुहुन्छ। यो सत्य हो कि हामी प्रत्येक मानिसहरू आजको दिनको निम्ति बाँच्नुपर्छ। हामी हिजो वा भोलिको निम्ति बाँच्न सक्दैनौ, तर भोलिले हामीलाई आशा, उच्च स्तरको आशामा प्रेरित गर्दछ। हामी अगाडि हेर्नको निम्ति बनाइएका छौँ, पछाडि होइन। यदि हामीले विगतलाई मात्र विचार गर्यो भने यो एक भयानक, निराशजनक अनुभव मात्र हुनेछ। हामी मध्ये धेरैको लागि जीवन प्राय दिनचर्या बन्छ। हामी दिन दिनै एउटा काम गर्छौँ, बारम्बार हामी एउटै प्रक्रिया कार्य कामबाट गुज्रन्छौँ। यस्तो अवस्थामा हामी पुग्छौँ जसले हाम्रो जीवनको अर्थ गुमाउन पुग्छौँ। हामीले सम्झिनु पर्छ कि हामी यहाँ एक दिनको लागि मात्र होइन, हामीसँग भोलिको लागि प्रशस्त लामो यात्रा हामीले तय गर्नु पर्नेछ। हामी भविष्य हेर्नको लागि बनाइएका छौँ। हामीसँग सही सम्बन्ध छ भने जीवन आनन्दमय हुन सक्छ, तर यदि हामीसँग गलत सम्बन्ध छ भने जीवन धेरै दुःख, निराशजनक हुन सक्छ। जीवन प्रेरणादायी, उत्थानदायी, उत्प्रेरणाले भरपूर हुनु आवश्यक छ। मलाई लाग्छ येशू प्रभुले मत्तीको पुस्तक 7 अध्यायको 7-12 पदमा हामीलाई बाँच्नको लागि एउटा स्थायी प्रेरणा सिकाउँदै हुनुहुन्छ। आउनुहोस् हामी यो खण्डलाई पाठ गर्नेछौँ। लेखिएको छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा त्यसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोरा छोरीहरूलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताको शिक्षाको सारांश हो। प्रभु येशू ख्रीष्टका यी वचनहरूबाट म ती प्रोत्साहनहरू प्रस्तुत गर्न चाहन्छु जसले हामीलाई बाँच्नको लागि त्यहीको प्रेरणाको साथ उत्प्रेरित गर्दछ। पहिलो कुरा, स्वर्ण इनामले बाँच्नको लागि प्रोत्साहन प्रदान गर्दछ। ओहो, मलाई यो पद अति मन पर्छ, होइन र? पद 7 एकचोटि सुन्नुहोस्। माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूलाई भेट्टाउनेछ, ढाँट क्याउ त तिमीहरूको निम्ति खोलिनेछ। यहाँ तपाईँले देख्नुभयो, कार्यले परिणाम ल्याउँदछ। आफूलाई सोध्नुहोस्, तपाईँले के माग्ने भनेर थाहा गर्नुपर्छ। तर यदि तपाईँले प्राप्त गर्न लाग्नु भएको छ भने तपाईँले सोध्नु पनि पर्छ, त्यसपछि त्यसलाई खोज्नु पनि पर्छ, तपाईँले के खोज्ने भनेर पनि थाहा गर्नुपर्छ। यदि तपाईँले फेला पार्न लाग्नु भएको छ भने त्यसलाई अझै खोज्नु पर्छ, ढक्ट क्याउनु पर्छ, त्यहाँनिर तपाईँले कहाँ ढकढक्याउनु पर्छ भनेर पनि त्यसमा थाहा गर्नुपर्छ। तर यदि त्यो कुरा पनि तपाईँको लागि खोलिँदैछ भने तपाईँलाई थाहा छ भने अझ तपाईँले त्यसलाई ढकढक्याउनु पर्छ। कार्यले परिणाम ल्याउँदछ। हामीले पाउने इनाम सोच्नुभन्दा बढी आवश्यक छ, किनकि हरेक माग्नेले प्राप्त गर्दछ, खोज गर्नेले त्यसलाई भेट्टाउँदछ, ढकढक्याउनेको निम्ति खोलिनेछ। यो पढ्दै गर्दा यो उपदेशकको पुस्तक 11 4-6 पदसम्म एउटा सम्झना आयो। यसरी यहाँ लेखिएको छ, आउनुहोस् म यसलाई पाठ गर्नेछु। लेखिएको छ, बतासको विचार गर्नेले कहिले छर्दैन, बादलमा नजर राख्नेले कहिले कटनी गर्दैन। जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसले सब थोक बनाउनुले परमेश्वरको हातको कामलाई तिमी बुझ्न सक्दैनौ। हामीले काम गर्नु पर्दछ। काम गर्नको निम्ति आज परमेश्वरले तपाईँहरूलाई निर्देशन दिनुहुन्छ। बिहान उठ्ने बित्तिकै बिउ छर्नुहोस्, साँझसम्म पनि आफ्नो हातलाई काम गर्नको निम्ति नरोक्नुहोस्। किनकि हामीलाई थाहा छैन कुन सफल हुन्छ वा कुन चाहिँ असफल, तर कर्मले कामले परिणाम ल्याउँदछ। काम गर्नेलाई इनाम राखिएको हुँदछ। माग गर्ने, खोज गर्ने, ढकढक्याउनेहरू हामी बन्नुपर्छ। हामीले प्राप्त गर्ने र पाउने कुरामा पूर्ण रूपमा निश्चिन्त हुन सक्छौँ। मैले त्यसैलाई सुनौलो इनाम भनेको छु। यस्तो प्रोत्साहनले बाँच्नको लागि स्थायी प्रेरणा प्रदान गर्दछ। दोस्रो कुरा, स्वर्णिम अधिकारले बाँच्नको लागि स्थायी प्रेरणाको आश्वासन दिँदछ। छोराले आफ्नो बुबाबाट केही माग्छ, उसले जे माग्छ त्यो पाउने अपेक्षा निश्चित रूपमा गर्दछ। त्यसैले जब उसले रोटी माग्छ उसले ढुङ्गा पाउने आशा गर्दैन। एउटा असल बुबाले पनि आफ्नो छोराले रोटी माग्दा ढुङ्गा दिँदैन। यसो भौतिक शरीरमा हुनुहुँदा भोकाएको बेलामा दुष्ट दियाबलस यीशु कहाँ आयो र उहाँलाई प्रलोभनमा परीक्षामा पार्यो। त्यतिखेर उसले भन्यो, यो ढुङ्गाहरूलाई रोटी बनाउनुहोस्। अब यहाँ यीशुले भन्नुभयो कि यदि एकजना मानिसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा दिँदैन, यदि उसले माछा माग्यो भने उसलाई सर्प दिँदैन, अवश्य पनि हुँदैन, उसले छोरालाई जे माग्छ त्यही दिनेछ। कुनै पनि असल प्रेमिलो बुबाले आफ्नो छोरालाई उसले नमागेको कुरा दिएर धोका दिँदैन। त्यसैले स्वर्गीय पिताले पनि त्यो भन्दा पनि असल गर्नुहुन्छ र तपाईँ र मैले मागेको भन्दा पनि बढी दिनुहुन्छ। यसुले भन्नुभयो, यदि तिमीहरू दुष्ट भएर पनि आफ्नो छोराछोरीलाई असल उपहार दिन जान्दछु भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेलाई कति धेरै गरेर असल चिज दिनुहुनेछ। यस खण्डमा यीशुले यस्तो प्रकारको टिप्पणी गर्नुभएको छ, तिमीहरूका स्वर्गमा हुनुहुने पितालाई थाहा छ कि तिमीहरूको आवश्यकता के हो, के कुराको तिमीहरूलाई खाँचो छ। परमेश्वरले हाम्रो आवश्यकताको जवाब दिनुहुनेछ। उहाँलाई हाम्रो आवश्यकता राम्रोसँग थाहा छ। हामी त्यो स्वर्गको अधिकारको बारेमा निश्चित हुनु आवश्यक छ, किनभने परमेश्वरले हामीलाई पृथ्वीको पिताको भन्दा पनि बढी गरेर दिनुहुन्छ। उहाँले कुरा स्वीकार गर्नुहुन्छ र हामीलाई त्यो अधिकार पनि उहाँले दिनुभएको छ, किनकि हामी परमेश्वरका सन्तान हौ। त्यो स्वर्गको अधिकार हामीसँग छ। यही अनुसार आज हामीले प्रतिज्ञा साथ त्यो कुरालाई माग्नु पर्छ र उहाँले हामीलाई दिनुहुन्छ। यो हाम्रो लागि प्रेरणादायी महान प्रोत्साहन हो। अर्को, स्वर्गको नियम प्रेरणादायी जीवनको लागि एक मूल्यवान प्रोत्साहन हो। यो यसले भन्नुभएको कुराको उपयुक्त विस्तार हो। उहाँले भन्नुभयो, तिमीहरूलाई मानिसहरूले जस्तो गरून् भन्ने तिमीहरू जान्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर। यो एक ईश्वरीय सिद्धान्त हो। मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू छान्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। यीशुले भन्नुभयो, यो व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। मूसाको व्यवस्थाको पुस्तकले पनि यही कुरा सिकाउनुहुन्छ, तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। यो जीवन सञ्चालन गर्नको लागि एउटा असल र राम्रो तरिका हो। हामीले छिमेकीहरूसँग त्यस्तै व्यवहार गर्नुपर्छ जस्तो तपाईँ उहाँहरूबाट चाहनुहुन्छ। एक पटक एक समूहहरूले चाहिँ एउटा विशेष देशमा दानाको व्यवसाय सुरु गर्न योजना बनाए। त्यो दाना तोड्नको निम्ति एउटा तराजुको आवश्यक थियो। त्यो तराजु किन्नको निम्ति उनीहरू एउटा व्यापारी कहाँ गए, तर व्यापारीले उनीहरूलाई सोध्यो, तपाईँ यो तराजु किन किन्न जाँदै हुनुहुन्छ, कहीँ लगेर बेच्न हो कि प्रयोग गर्नको निम्ति? यहाँ तपाईँहरू देख्न सक्छौ, यीशुले यही कुरा गर्नुभएको हो। जब उहाँले भन्नुभयो, तिमीहरू के चाहन्छौ, मानिसहरूले तिमीलाई के गरेको चाहन्छौ, तिमीहरू पनि उनीहरूसँग त्यस्तै व्यवहार गर। कि ती मानिसहरूले किन्न जाँदै गरेको तराजु र बेच्न जाँदै गरेको तराजुमा के फरक हुनुपर्छ त, यो फरक तोलको हुनुपर्छ त? पक्कै पनि होइन, यो एक समान हुनुपर्छ। तर यहाँ सोधेको आशय हामी बुझ्न सक्छौ, यो फरक तौलका फरक नापका हुँदछ। आज स्वर्गको नियम पनि एक समान छ। जसरी भनिएको छ, हामी अरूबाट जस्तो व्यवहार चाहन्छौ, आज हामीले पनि उसलाई त्यस्तै प्रकारको व्यवहार गर्नु आवश्यक छ। आजको यस खण्डबाट हामीले आत्मिक रूपमा एउटा उत्प्रेरणा पाएका छौँ, वचनको प्रोत्साहन हामीले पाएका छौँ, स्वर्गको इनामको बारेमा तपाईँहरू मैले सोच्ने अवसर पाएका छौँ। हामी माग्न सक्छौ, हामी प्राप्त गर्न सक्छौ, हामी खोज्न सक्छौ र फेला पार्न सक्छौ। स्वर्गबाटको त्यो इनाम आज हामीलाई दिएको छ। स्वर्गको अधिकारको बारेमा आज हामी सोच्न सक्छौ, जुन परमेश्वरले आज हाम्रो लागि असल कुराहरू दिनुहुन्छ, यो हाम्रो अधिकार हो। स्वर्गको नियमको बारेमा पनि हामीले बुझ्ने मौका पायौं। हामी अरूबाट जस्तो व्यवहारको अपेक्षा गर्छौ, आज हामीले पनि उसँग त्यस्तै प्रकारको व्यवहार गर्नु पर्दछ। आजको यस वचन पढाइबाट सुनाइबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

0: समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
5: सबैजनालाई नमस्कार छ है।
6: नमस्कार।
5: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
6: यसका लक्षणहरू के के हुन्?
5: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
6: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
5: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
6: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
5: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
8: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
6: यही जेठ 30 गते शनिबारको दिन
8: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
6: यही जेठ 30 गते शनिबारको दिन
8: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
0: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो

0: Tiger Studio Time. यति बेला साँझको छ बजेको छ.
1: सानपाई प्रोडक्ट्स प्रालीको हो.
2: राष्ट्रको सान किसान.
1: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै।
0: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलको म्याद थप, बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
1: नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
0: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान शुरू, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
1: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा एउटा दुर्घटना सम्बन्धी दुखद खबर। काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 जना पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खारपाचोकका लागि छुटेको 8398 नम्बरको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो 2:15 बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा 4 जना पुरूष र 4 महिला गरी 8 जनाको ज्यान गएको र ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटना भएको बस अरनीको यातायातको हो। प्रहरीका अनुसार बसका चालक सहित 16 जनाको उद्धार गरिएकोमा 1 जनाको ज्यान गएको र बाँकी 15 जनाको धुलीखेलमा उपचार भइरहेको छ।
1: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। प्रतिवेदन बुझाएको 30 वर्षपछि राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो। यो निर्णयसँगै 2021 सालको नापीका आधारमा राहुल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वटै ओडामा अधिकरण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले यो सहित विभिन्न 3 वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दिनुभयो। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को आउँदो असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलका अनुसार सिन्धुपाल्चोकका रमेश कुमार धितालाई लेखापान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय पनि भएको छ।
0: सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्दकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूर्ण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै सर्वोच्च अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ।
1: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सुरक्षाकर्मी एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मी बीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यसक्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपकराज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बल मिचाई गरेको विषय आजको प्रतिनिधि सभामा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको, स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। यसैबीच सुस्ता क्षेत्रमा एसएसबी छिरेको र स्थानीय बासिन्दाले प्रतिकार गरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। आजको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी 31 गते आइतबारदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जना लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक रूपमा जानकारी दिएको छ। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल पर्सी आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ सँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित रहनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ।
1: आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल आउँदो असार 1 गते सोमबारदेखि शुरू हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले आउँदो असार 1 गतेदेखि 4 गतेसम्म छलफल गर्नका लागि समय तोकिएको जानकारी दिनुभयो। साथै उहाँले छलफलमा भाग लिने सांसदहरूले आफ्नो दलको पदाधिकारी मार्फत छलफल गर्ने दिन बस्ने बैठकभन्दा 1 घण्टा अघि नै संसद सचिवालयमा आफ्नो नाम टिपाउन पनि आग्रह गर्नुभयो। बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ। आजको बजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले सुनेको भरमा बजेटमाथि टिप्पणी गर्ने गरेको उल्लेख गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न समिति संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार विचार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले संसद र सांसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। यस्तै कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नव प्रवर्धन प्रतिको अपेक्षा र चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा 8 ज्यान गयो, घाइते 15 उपचार चल्दै 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी आइतबारदेखि हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले पहिलो पटक विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय स्थापना गरेको छ। यसअघि विभिन्न निकाय र मन्त्रालय अन्तर्गत छरिएर रहने गरेको विज्ञान तथा प्रविधि सम्बन्धी नीति कार्यक्रम र गतिविधिलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यसहित यो मन्त्रालय गठन गरिएको हो। नेपालले डिजिटल रूपान्तरण, अनुसन्धान तथा विकास, नव प्रवर्धन कार्यक्रम, कृत्रिम बुद्धिमत्ता, हरित प्रविधि तथा ज्ञानमा आधारित अर्थतन्त्रको लक्ष्य लिइरहेका बेला नयाँ विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन हुनुलाई यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न थालेको रूपमा विश्लेषण गरिएको छ। तर सीमित बजेट, जनशक्ति अभाव र संस्थागत संरचना निर्माणको चुनौती तथा अनुसन्धानलाई उत्पादन र सेवासँग जोड्नु चुनौतीपूर्ण छ। साथी महेश केवारीले वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाललाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय स्थापना बाट अब के कस्तो अपेक्षा गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
11: विज्ञान र प्रविधि सधैँ ओझेलमा परिराख्यो, हामीले धेरै ढिलोबाट मात्रै यसको आवश्यकता अथवा औचित्य बुझ्न थाल्यौं। अनुसन्धानका पाटो, अनुसन्धानबाट निस्किएका नतिजालाई व्यवस्थापन गर्ने तौर तरिका र त्यसलाई उद्योगसँग जोड्ने मार्गचित्र हुने हो, त्यसमा राज्य करिब करिब अलमल लिएको जस्तो देखिन्थ्यो। आज सम्बन्धमा विज्ञान र प्रविधिको विकास बिना चाहिँ विकाससँग जोड्न सकिँदैन भन्ने लागेर नै यो मन्त्रालय गठन भएको भन्ने चाहिँ मेरो बुझाइ छ।
12: यसमा पनि यो मन्त्रालयले कुन कुन काम गर्ने अपेक्षा गरिएको छ?
11: विज्ञान र प्रविधिको कुनै पनि विधामा काम गर्नुपर्छ भन्ने लाग्छ। कसरी चलाउने, त्यसको दायरा के हुने, अरू मन्त्रालय अन्तर्गतका रहेका केही अनुसन्धानका विभागहरू छन् तिनीहरूलाई कसरी हेर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने र विश्वविद्यालयमा हुने अनुसन्धान र नास्ट नार्क जस्ता जुन अनुसन्धान केन्द्रहरूका हुने गतिविधिलाई कसरी जोड्ने विधाका कुरा गर्ने हो भने, नेपाली नागरिकले कुन कुन विधामा समस्या भोगिराखेका छन्, ती समस्याका समाधान गर्नको लागि अनुसन्धानमा जोड्नुपर्ने हुन्छ। नेपालको प्राकृतिक स्रोत र साधनलाई हामीले उपयोग गर्न सकिराखेका छैनौं र त्यसलाई उपयोग गर्ने मोडालिटीमा कुन कुन विधामा हात हाल्ने भन्ने कुरा चाहिँ मलाई लाग्छ राष्ट्रिय योजना आयोगदेखि लिएर कृषि मन्त्रालय भयो, स्वास्थ्य मन्त्रालय भयो, इनोभेसनमा इन्डस्ट्रीसँग जोड्ने माहौल मार्फत उद्योग मन्त्रालयसँग अलिक बढी समन्वय गर्दै अघि बढ्नुपर्ने हुन्छ जस्तो लाग्छ।
12: अहिलेको समयमा चाहिँ अब मन्त्रालय बनि पनि सकेको छ, अब स्रोत साधनदेखि लिएर कस्ता चुनौतीहरू चाहिँ हुन सक्लान अहिले?
11: यो माहौललाई विचार म्यानेजमेन्ट गर्नको लागि एउटा ठूलो चुनौती चाहिँ छ, तर अहिले हामीसँग आएको पुँजीगत बजेट अथवा विकास बजेटको 1% मात्रै छ, त्यो रकम आफैमा एकदम थोरै हो। त्यो अनुसन्धान नवप्रवर्धन अथवा विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय एक्लैले गर्छु भनेर हुँदैन। उद्योग र यो एकाडेमिक सेन्टर्सहरू अथवा युनिभर्सिटीहरू रिसर्च सेन्टरहरू जोडिएर काम गराउनको लागि त्रिपक्षीय मन्त्रालयको भूमिका अलि बढी आवश्यक रहन्छ भन्ने देखिन्छ। वैज्ञानिकहरूले गर्न सक्ने अनुसन्धानलाई हामी सपोर्ट गर्छौ, त्यसको सपोर्टको लागि आवश्यक पर्ने पर्यावरण अथवा वातावरण हामी निर्माण गर्न सक्छौ। एउटा सोच विकास हुनुपर्छ पहिलो काम। कानूनी संरचनामा कसलाई के जिम्मा दिने हो, कसले के हेर्ने हो भन्ने कुरा चाहिँ मन्त्रालय पहिला निर्कुलमा पुग्नुपर्छ भन्ने लाग्छ। उद्योगमा जोडिनको लागि चाहिने वातावरण चाहिँ नेपाल सरकारले मिलाइदिनुपर्छ।
12: प्रभावकारी रूपमा काम गर्न सक्यो भने विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमा चाहिँ कस्ता उपलब्धि पाउन सक्छौ?
11: हामीले गर्नुपर्ने भनेको धैर्यता हो। वैदेशिक पलायनबाट नेपाली वैज्ञानिकहरूलाई रोक्न सकिराखेका छैनौं। बाहिर बसेर म नेपाल फर्कन्छु भनिराखेकाहरूलाई पनि हामीले राम्रो वातावरण दिन सकिराखेका छैनौं। यो लेभलको पर्यावरण अथवा वातावरण निर्माण गर्छौं, तपाईँहरू धैर्य भएर काम गरिदिनुहोस् भन्ने एउटा आश्वासन सहित काम गरियो भने त्यसले युवाहरूलाई रिटेन्सन गर्दै उहाँहरूलाई केही सपोर्ट सिस्टम बनाउन सक्यौं भने चाहिँ उहाँहरूबाट केही न केही स्टार्टअप इण्डस्ट्रीहरू खुल्न थाल्छन्। केही 4-5 वर्षको भित्रमा चाहिँ हामीले थुप्रै त्यस्ता नतिजाहरू प्रोडक्टहरू निकालेर बजारसम्म जोड्ने माहौल चाहिँ बन्छ र यो मन्त्रालयले त्यसको लागि राम्रो वातावरण बनाउने काम गर्न सफल हुन्छ भन्ने चाहिँ लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा एजेट 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो पनि खुलेको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3-सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नकली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका कानून उपसचिव कोविकृष्ण रेग्मी र शाखा अधिकृत गुरूराज भट्टाई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बाहेक आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको मन्त्रालयले जनाएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढ़ाइएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कैलाली गोदावरी नगरपालिका चारको बाढ़ीमा परे 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय परीक्षक योगेन्द्र तिमी सेनाका अनुसार गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ।
0: आज र भोलि कोशी प्रदेशको विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रको 1-2 ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। आज दिउँसो पनि देशका केही थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। भोलि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा अन्य भागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। ठूलो पानी पर्न सक्ने सम्भावना भएका पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोला आसपास बसोबास गर्नेलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपाल नजिक आइपुगेको मनसून पनि भित्रने तर्खरमा रहेको छ।
1: शेयर बजार लगातार 2 दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 4 अंकले घटेर 2724.03 बिन्दुमा झरेको छ। म्यूचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 167 कम्पनीका शेयर घटेकोमा 91 बढ़ेका छन्। यस्तै 13 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज कालिचोक हाइड्रो पावरको शेयर 10.66% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र ओपलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.90 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 98,56,000 किता शेयर 4.34 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू शुरू भएको इफानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानको लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाई छ। अध्यक्ष कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ।
1: हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ। हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी सीजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाबदेहिताका मुद्दालाई केन्द्रमा राख्दै देशव्यापी युवा विरोध अभियान शुरू गरेको छ। अभियानको शुरूआत स्वरूप हिजो पश्चिमी भारतीय शहर पुणेमा 100 विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यो कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। एक हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावर तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। आन्दोलनले आउँदा दिनमा देशका अन्य प्रमुख शहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनैतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज मध्यराति र भोलि बिहान हुने फरक दुई खेलमा दुई आयोजक टोलीको खेल छ। सह आयोजक क्यानाडाले राति पाउने 1 बजे बोस्निया एण्ड हर्ज गोभिनासँग खेल्दैछ भने भोलि बिहान आयोजक अमेरिकाको भेट 16 वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदैछ। समूह बीको सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोभिनासँग क्यानाडाको टोरन्टो रंगशालामा खेल्दैछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन। दुवै पटकसम्म छनौटबाट बाहिरिएको क्यानाडाले 6 दुई गोल गरेको छ। यस्तै बोस्निया एण्ड हर्ज गोभिनाकोले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाले लस एन्जलस रंगशालामा नेपाली समयअनुसार बिहान पाउने 7 शुरू हुनेछ। यसअघि गए राती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र आज बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
0: र न्यूजील्याण्डका ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको 16 वर्षीय अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ। 35 वर्षीय विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजील्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाड़ी हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा 19,000

0: सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा
1: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हुम्लामा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा दुईजनाको मृत्यु।
1: कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गरी जिल्ला कार्यालयमा रूपान्तरण गर्यो, प्रदेश वन निर्देशनालय हट्यो।
0: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य।
1: र विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको र दक्षिण कोरियाको विजय शुरूआत। 19 मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीको लगातार 5 हार।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा करिब 15 करोड़को लागतमा अस्पताल भवन निर्माण हुने भएको छ। हुम्लाको चंखेली गाउँपालिका 2 विशेष कार्यक्रमका बीच अस्पतालको भवनको विधिवत शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई अत्याधिक आधुनिक सेवा सुविधा पुर्याउने लक्ष्यका साथ यी परियोजना अघि सारिएको हो। यो सुविधा सम्पन्न अस्पताल भवन भारत सरकारको करिब 14.80 करोड़ रूपियाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यस अस्पतालको कार्यान्वयन र व्यवस्थापनको जिम्मा हुम्लाकै चंखेली गाउँपालिकालाई दिएको छ। भवनको शिलान्यास भएसँगै स्थानीयवासी खुशी भएका छन्। भौगोलिक रूपमा विकट भएको यो क्षेत्रमा नयाँ अस्पताल संरचना निर्माण

0: भएपछि जङ्खेरी गाउँपालिका र आसपासका नागरिकले सहज र सुलभ तथा भरपर्दो स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरिएको छ।
1: हुम्लामा एस्काभेटर दुर्घटनामा हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। सर्केघाट गाउँपालिका 6 बराईको भित्री सड़क खन्ने क्रममा गैराती करिब 12 बजेतिर सड़क विस्तारको काम भइरहेको बेला एस्काभेटर अनियन्त्रित भए सड़कबाट करिब 50 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा दैलेख घर भई हाल बर्दियामा बसोबास गर्दै आएको अन्दाजी 25 वर्षीय एस्काभेटर चालक कृष्ण राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरी निरीक्षक विष्णु बहादुर श्रेष्ठले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो। ग्रामीण क्षेत्रमा रातीको समयमा जोखिमपूर्ण भूगोलमा सड़क निर्माण कार्य भइरहेका बेला पर्याप्त सुरक्षा सतर्कता अप्नाइएको थियो वा थिएन भन्ने बारे प्रश्न उठेको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको थियो।
0: यसैबीच हुम्ला बाजुरा सीमा विवादले निरूपण पाउन सकेको छैन। रानी शयन विवादलाई लिएर बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सड़क खण्ड बन्द गरेको भन्दै हुम्लाका नागरिकहरू आन्दोलन भएका छन्। आज दिउँसो आन्दोलन गरेका हुम्लाका नागरिक जिल्ला प्रशासन गएर आन्दोलन गरेका छन्। केही हप्ता अघि सीमा विवादले उग्र रूप लिएपछि कुटपिट समेत भएको थियो। सरकारले सीमा विवाद समाधान गर्ने भन्दै अध्ययन समिति गठन गरेको पनि गरी समितिले काम थालिसकेको जनाएको छ।
1: गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 का 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउतको बाढ़ीमा परि ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमेल सिन्हाले आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेखि मन्दिर पछाडि फेला परेको उहाँको भनाइ रहेको छ।
0: कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकमा निर्देशनालयहरू खारेज गरी निर्देशनालयलाई जिल्ला कार्यालयमा रूपान्तरण गरेको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले बताउनुभयो। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास कार्य निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतलाई जिल्ला कार्यालयको रूपमा विकास कायम गरिएको छ। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतलाई खारेज गरी प्रदेश वन निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र तथा कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू पनि कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन हुने गरिने भएको छ। यो निर्णय साउने गतिदेखि कार्यान्वयन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने उहाँको भनाइ छ। यस्तै सरकारले लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति 2083 र पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
1: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य भएको बताएका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमिन खाली गराउने अभियानपछि विस्थापित भएका भूमिहीन तथा सुकुम्बासीहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरूले उचित व्यवस्थापन बिना हटाइएको भन्दै स्थायी बसोबास र जीविकोपार्जनको सुनिश्चितता गर्न माग पनि गरेका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमिनमा बसोबास गर्दै आएका 751 घर परिवारलाई वैशाख 26 गते त्यहाँबाट उठाइएको थियो। नगरपालिकाले नगर विकास समितिको जग्गा खाली गराउने अभियान चलाएपछि उनीहरूलाई अस्थायी रूपमा नयाँ बस पार्कको टर्मिनल भवन, दीपशिखा आधारभूत विद्यालय र पुरानो बस पार्क लगायत होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका अनुसार स्थायी बसोबासका कारण दैनिक जीवनयापन कठिन बनेको छ। रोजगारी प्रभावित भएको छ भने शिक्षा र स्वास्थ्य सेवामा समेत समस्या देखिएको उनीहरूको गुनासो छ। कोहलपुर नगरपालिकाले भने वास्तविक भूमिहीन तथा दलित सुकुम्बासीको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढ़िरहेको जनाएको छ। नयाँ बसपार्क टर्मिनल भवन, दीपशिखा आधारभूत विद्यालय र पुरानो बसपार्क स्थित होल्डिङ सेन्टरमा 115 घर दूरीका 315 जना बसोबास गरिरहेका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
6: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
7: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
5: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
7: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
6: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
5: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
7: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउ ठाउँमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
6: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
2: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो रायगढद्वारा जनहितमा जारी सन्देश।
4: खुशीको खबर:
8: प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
9: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्लामा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो। गोदावरी नदीमा बाढ़ीले बगेर कैलालीका दुईजनाको मृत्यु। कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गरी जिल्ला कार्यालयमा रूपान्तरण गर्यो। प्रदेश वन निर्देशनालय समेत हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कञ्चनपुर र बर्दियामा सीमा विवाद कायमै रहेको छ। नेपाल भारत सीमामा दशकौंदेखि समस्या हुँदै आएको छ। कञ्चनपुरको पुनर्वासको डोकी बजारदेखि बेलौरी, बेलडाँडी, शुक्ला फाटा राष्ट्रिय निकुञ्ज हुँदै भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्र खल्लाम सेफ्टी र दोधारा चारदनीसम्मै ठाउँ ठाउँमा विवाद रहेको छ। राज्यको उपस्थिति कमजोर भएकाले दशकौंदेखिको समस्या नसल्टिएको स्थानीयले बताएका छन्। यता बर्दियाको गुलरियामा स्थानीयले किसानको 6 बिघा जग्गा भारतीयले जोत भोग गर्न थालेको 26 वर्ष बिते पनि आफूले भोगचलन गर्न नपाएको जग्गाको मालपोत भने किसानहरूले तिरिरहेका छन्। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको दक्षिणी सिमाना दशकौंदेखि करिब 900 बिघा नेपाली भूभाग भारतीय नागरिकहरूले भोगचलन गरिरहेका छन्। पुरानो जंगे पिल्लर 27-28 नम्बर तथा अहिलेको नयाँ सीमा स्तम्भ 787-788-20 क्षेत्रमा सहायक सीमा स्तम्भ समेत हराएका छन्। दोधारा चाँदनीका विभिन्न बस्ती तथा भीमदत्त नगरपालिकाको ब्रह्मदेव हुँदै खल्लाम सेट्टीसम्म सीमा विवाद रहेको छ। बारम्बार धार परिवर्तन गर्ने महाकाली र जोगबुडा नदीले कतिपय नेपाली बस्तीहरू अलगाइदिएको छ। उता बर्दियाको गुलरिया नगरपालिकाको थपुवा गाउँका कृष्ण थारू सहित 5 आफ्नै जमिन हकभोग गर्न नपाएको झण्डै 3 दशक बितेको बताउनु भएको छ। उहाँले आफूहरूको 6 बिघा भन्दा बढ़ी जमिन भारतीय नागरिकको नियन्त्रणमा पुगेको 26 वर्ष बितिसकेको गुनासो जग्गाधनीले गरिरहँदा उनीहरूले हकभोग गर्न फिर्ता दिलाउन नेपाली पक्षले कुनै पहल नगरेको बताउनुभयो। 6 बिघा भन्दा धेरै जग्गा भारतीयले कब्जा गरेको यत्रो समय भइसक्दा पनि उनीहरूले मालपोत भने बुझाइरहेका छन्। आफ्नो जग्गा भारतीयको कब्जामा गरिएको भए पनि माल अर्कैको जग्गा अधिया गरेर निर्वाह गर्नु परेको गुनासो छ।
1: ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। यसअघि गएको वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारङ्गा सुवेदीको संवैधानिक इजलासमा सुनवाई गर्दै रायबाजी आदेश गरेको थियो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश मल्ल, न्यायाधीशहरू रेग्मी र फुयालले सरकारको यो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गर्नुभएको थियो भने न्यायाधीशहरू विनोद शर्मा र सारङ्गा सुवेदीले भने फरक मत राख्दै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनु भएको छ।
0: यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि भने गरेको छैन। मनसुनी वायुको गतिविधिदेखि पनि परिपक्व भइ नसकेको विभागले जनाएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी विस्तार हुँदै भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सर्द जून 13 मनसुन भित्रिने गरेकोमा यसपालि पनि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सदरभन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। आज र भोलि त्यसका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
4: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
16: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
15: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
16: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
15: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
16: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
17: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था आइपीले जनाएको छ। गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्री बाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको, प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखेका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहाव तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। सीजेपीका संस्थापक तथा अमेरिकाको बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजित दीपकेले र्यालीलाई सम्बोधन गर्दै पुणेको कार्यक्रम केवल शुरूआत मात्र भएको बताउनुभयो। उहाँले आउँदा दिनमा भारतका अन्य शहरहरूमा पनि विरोध कार्यक्रम विस्तार गरिने बताउनु भएको छ। उहाँले शिक्षा मन्त्री राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँ दिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनी दिनुभएको छ।
1: हेरी खबरमा अब खेल खबर। एसियाली पावर हाउस दक्षिण कोरियाले पनि फिफा विश्वकपमा विजय शुरूआत गरेको छ। 1-0 पछि परेको खेल उल्टाउँदै दक्षिण कोरियाले चेकियालाई 2-1 हराएको हो। बिहान भएको खेलको 80 मिनटमा वैकल्पिक खेलाड़ी ओ ह्योन ग्युलले विजयी गोल गर्दै दक्षिण कोरियालाई महत्वपूर्ण 3 अंक दिलाउनुभयो। सन ह्युङ मिनको कप्तानीमा रहेको दक्षिण कोरियाले खेलभरि दबाव बनाएको थियो। दक्षिण कोरियाको निरन्तर दबावका बावजुद चेकियाले 59 मिनटमा अग्रता लियो। भ्लादिमिर कुफालको लामो थोमरा कप्तान लाडिस्लाभ केरेचीले हेड मार्फत गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाउनुभयो। यो अग्रता लामो समय रहन भने सकेन। दक्षिण कोरियाले 8 मिनटमै खेल बराबरीमा ल्यायो। ली काङ इनको पासमा बक्सभित्र बल पाएका वाङ इन बोमले गोलरक्षक कोभारलाई झुक्याउँदै शानदार फिनिस गर्नुभयो। यसैगरी 80 मिनटमा दक्षिण कोरियाले 1 गोल थप्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। वाङको क्रसरमा ओ योहन ग्युले सहज गोल गर्दै टोलीलाई 2-1 अग्रता दिलाउनुभयो। खेलको अन्त्यतिर गोलरक्षक किम सुङ ग्यू दक्षिण कोरियाका नायक बन्नुभयो। उहाँले 82 मिनटमा अदाम हलोजेकको नजिकबाट आएको प्रहार रोक्नु भएको थियो। इन्जुरी समयमा मिखाल सादिकलेकको प्रयासमा पनि फिफा विफल पार्दै टोलीले जित सुरक्षित गरेको हो। चेकियाले आफ्नो दोस्रो खेलमा जून 18 दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
0: यसअघि भएको उद्घाटन खेलमा घरेलु समर्थक माझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 हराउँदै शानदार शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा भएको समयको खेलमा जुलियन र राउल हिमेनेजले समान 1-1 गोल गर्दै आयोजित टोलीलाई महत्वपूर्ण 3 अंक दिलाउनु भयो। खेलको शुरूआतदेखि नै हावी भएको मेक्सिकोले 9 मिनटमा अग्रता लिएको, खेलको 5 मिनट अघि नै हिमेनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनवेज
1: र विरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीले लगातार 5 हार बेहोरेको छ। आज भएको खेलमा कर्णालीले बागमती प्रदेशस्थित 62 रनले पराजित हुन पुगेको हो। 131 रनको लक्ष्य पाएको कर्णाली 14.1 ओभरमा सबै विकेट गुमाएर 68 रन मात्र बनाउन सक्यो। कर्णालीका लागि त्रिसना विश्वकर्माले 43 रन बनाए पनि अरूले दोहोरो अंकमा रन बनाउन नसक्दा हार बेहोर्नु परेको हो।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन गएलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: हुम्लामा इस्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो। गोदावरी नदीको बाढ़ीमा बगेर कैलालीमा 2 जनाको मृत्यु।
0: कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गरे, जिल्ला कार्यालयमा रूपान्तरण गरे, प्रदेश वन निर्देशनालय हट्यो।
1: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमा बस्न बाध्य।
0: र विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको र दक्षिण कोरियाको विजयी शुरूआत। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीको लगातार 5 हार।
1: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।

0: बनाउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: पानी बचाई बाली लगाऊं।
1: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौं। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान सर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
0: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
1: यो सन्देश बबई सिंचाई आयोजना पैदी वर्गद्वारा प्रसारित गरिएको हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
1: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
5: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
6: ए लिनुस् त।
5: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
6: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
5: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
6: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
5: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
7: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
8: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485875।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz
5: पापा के बर्थडे के लिए परफेक्ट गिफ्ट सारेगामा कारबा

0: एनएसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा थिए।
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सिडिओ र इरान अमेरिका सम्झौताका बुदाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोक्का इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौ जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइट सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनियाँ सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
4: मुख्यत यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छौ, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर तिनीहरूसित पनि त्यही कुराकानी गर्न सक्दा त्यो प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
1: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेक पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
4: हाम्रो भूगोलमाथिको अतिक्रमण भयो, हाम्रो यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भनेदेखि हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनु पर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौं।
5: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उछेरको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसबीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हवल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसबी र नेपाली जनताको बीचमा अलिकति तर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले जो सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साथको कमान्डमा 10 टोली गएर भारतीय एसएसबी र स्थानीय जनतालाई सत्य के हो भन्ने हिसाबले दिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी सर्चमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले
2: कुरा भइसकेपछि स्थानीय वासीहरूलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
2: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरीबाट हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसपीसीले 26 नम्बर गणको एसपीसीले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि होइन?
2: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हेर्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति तयार हुन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
2: हामीले चाहिँ उनीहरूलाई चाहिँ दुई बिचमा हाम्रो एसएसपी साहबहरूले यता सशस्त्र प्रयोग गर्ने सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: यो भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
2: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कुटनीतिक पहलबाट नै समाधान गर्नुपर्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्लाधिकारी जुन कोर्डिनेसन लिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कुटनीतिक तहबाटै स्थितिमा निकोल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
2: आपतकाल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
0: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा। बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय। इरानले भनेको छ अमेरिकासँग

0: gigahertz.
1: Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ.
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद. आजलाई हाम्रो नियमित प्रसारण यति नै. तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ. शुभरात्री.